0: अच्छा तो उसके पास जाओ और कहो कि हम आपके परवरदिगार के भेजे हुए हैं, तो बनी इसराइल को हमारे साथ जाने की इजाजत दीजिए और उन्हें अजाब न कीजिए। हम आपके पास आपके परवरदिगार की तरफ से निशानी लेकर आए हैं और जो हिदायत की बात माने उसको सलामती हो। हमारी तरफ ये वही आई है कि जो झुटलाए और मुंह फेरे उसके लिए अजाब तैयार है।
1: قال فمن ربكما يا موسى
0: غرز موسى اور ہارون فرعون کے پاس گئے اس نے کہا کہ موسیٰ تمہارا پروردگار کون ہے
1: قال ربنا الذي اعطى كل شيء خلقه ثم هدى
0: کہا کہ ہمارا پروردگار وہ ہے جس نے ہر چیز کو اس کی شکل و صورت بخشی پھر راہ دکھائی
1: قال فما بال القرون الاولى
0: کہا تو پہلی جماعتوں کا کیا حال
1: قال علمها عند ربي في كتاب لا يضل ربي ولا ينسى
0: کہا کہ ان کا علم میرے پروردگار کو ہے جو کتاب میں لکھا ہوا ہے میرا پروردگار نہ چوکتا ہے نہ بھولتا ہے

0: Coming up next, 101 News Headlines. News Headlines.
1: AM Pakistan Standard Time. Assalamu alaikum. Thursday 25th of Zilhad, June the 11th, 2026. This is Radio Pakistan. The news read by Daman Zaman. The headlines. The National Economic Council meeting chaired by the Prime Minister in Islamabad has unanimously approved a national development budget of 3,669 billion rupees for the next fiscal year. The Pakistan Economic Survey for the outgoing financial year 2025-2026 will be launched today. The President has reaffirmed Pakistan's commitment to further strengthening its partnership with Russia for peace and stability in the region and beyond. In Lebanon, at least 16 people have been killed in the Israeli airstrikes in the south of the country.
2: किसी भी किस्म की ज्यादती जबर या इस्तेहसाल को रिपोर्ट करने के लिए वजारत इंसानी हुकूक की हेल्पलाइन 1099 यानी 1099 पर कॉल करें और मुफ्त कानूनी मशावरत और मदद हासिल करें। यह पैगाम वजारत इंसानी हुकूक हुकूमत पाकिस्तान के तआवुन से पेश किया गया।
3: बेनजीर इनकम सपोर्ट प्रोग्राम की बेनिफिशरीज के लिए अहम पैगाम सदर पाकिस्तान की खसूसी हिदायत और वजीर आजम पाकिस्तान के कैशलेस इकोनॉमी विजन के तहत बेनजीर कफालत प्रोग्राम की आइंदा किस्त की अदायगी अब होगी सिर्फ और सिर्फ बेनजीर मोबाइल सिम पर खुलने वाले डिजिटल वॉलेट अकाउंट के जरिए तो जिन मुस्तहिक खवातीन ने अभी तक बेनजीर मोबाइल सिम नहीं ली वो अभी अपना जाती मोबाइल फोन साथ लेकर करीबी BISP दफ्तर जाएं और अपनी बेनजीर मोबाइल सिम मुफ्त हासिल करें याद रखें बेनजीर मोबाइल से मुफ्त हासिल करने की आखिरी तारीख 15 जून 2026 है कतार ना इंतजार खवातीन होंगी बाइख्तियार बेनजीर का बेनजीर ख्वाब हर औरत खुद मुख्तार बाइख्तियार
4: तहफ्फुज हर बच्चे का बुनियादी हक है इन फूलों से नाजुक बच्चों की हिफाजत हम सब की जिम्मेदारी है बच्चों की गुमशुदगी की सूरत में कोताही या लापरवाही न बरतें और फौरी तौर पर ज़ारा अलर्ट हेल्पलाइन 1099 पर कॉल करके इत्तला दें आप अपनी शिकायत गुमशुदा मख्वी और ज्यादती के शिकार बच्चों के लिए बाज़ियाबी और बहाली की मोबाइल ऐप ज़ारा अलर्ट के जरिए भी दर्ज करवा सकते हैं तो अभी अपने मोबाइल फोन्स पर ज़ारा अलर्ट मोबाइल ऐप गूगल प्ले स्टोर या एप्पल ऐप स्टोर से डाउनलोड करें और पाकिस्तान के बच्चों की हिफाजत को यकीनी बनाएं। मफाद आमा का ये पैगाम वजारत इंसानी हुकूक हुकूमत पाकिस्तान की जानिब से पेश किया गया
5: This is FM 101.
6: Karachi, Lahore, Islamabad, Peshawar, Quetta, Hyderabad, Faisalabad, Sialkot, Multan, Bahawalpur, Sargodha, Larkana, Mithi, Bichha, Khairpur, Kohat, Pannu, Abbottabad, and Mirpur Azad Kashmir. The biggest FM radio network of Pakistan. Tune in to the one above, FM 101. 101.
7: For latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.
8: खानदान में किसी फर्द की वफात बिलाशुबा एक सानिया है लेकिन मरहूम का शनाख्ती कार्ड मनसूख कराना बहरहाल जरूरी है ताकि उसके गलत इस्तेमाल की रोकथाम हो और विरासत की तकसीम में कोई परेशानी ना हो याद रखें नादरा यूनियन काउंसिल में इंदराज की बुनियाद पर मतवफी का शनाख्ती कार्ड मंसूख करता है और आपको उन तमाम मराहिल की तकमील में हर मुमकिन मावनत फराहम करता है नादरा ने यूनियन काउंसिल में वफात का इंदराज आसान बनाने के लिए पाकिस्तान भर के अस्पतालों में जदीद तरीन डेथ नोटिफिकेशन टूल्स फराहम कर दिए हैं ہسپتال میں اپنے خاندان کے کسی فرد کی وفات پر اپنا اور متوفی کا شناختی کارڈ لے کر ہسپتال میں موجود رجسٹریشن کاؤنٹر پر تشریف لے جائیں اور وفات کا اندراج کرنے کے بعد رسید حاصل کریں۔ اس کے ساتھ ہی آپ کو دیے گئے نمبر پر نادرا کی جانب سے ایس ایم ایس رسید بھی موصول ہو جائے گی۔ وفات کے 30 دن کے اندر ہسپتال کی رسید کے ہمراہ اپنی یونین کونسل میں تشریف لائیں اور وفات کا اندراج کرانے کے بعد ڈیتھ سرٹیفکیٹ حاصل کریں۔ اس کے بعد نادرا دفتر تشریف لائیں اور متوفی کا شناختی کارڈ منسوخ کرائیں۔ نادرا کی پاک آئی ڈی موبائل ایپ کے ذریعے آپ یونین کونسل سے ڈیتھ سرٹیفکیٹ اور نادرا سے بے فارم گھر بیٹھے بھی بنوا سکتے ہیں۔ نادرا، آپ کی شناخت، آپ کی پہچان۔
5: This is FM
9: 101. 13 جون پی سی ہوٹل لاہور آئیے اور دیں الشفا ٹرسٹ آئی ہسپتال کا ساتھ۔ کسی کی زندگی کا اندھیرا ہمیشہ کے لیے مٹانے میں اپنا حصہ ڈالیں۔ مزید معلومات، ٹکٹ اور ٹیبل کی بکنگ کے لیے ابھی ہماری ویب سائٹ وزٹ کریں www.alshifaeye.org۔
5: This is FM
9: 101. سوچئے، جب دنیا سنائی تو دے مگر دکھائی نہ دے۔ لاہور، جہاں ہر گلی میں ایک کہانی ہے، لیکن کچھ آنکھیں ایسی بھی ہیں جن کی روشنی دھندلا چکی ہے، لیکن اب نہیں۔ 13 جون الشفا ٹرسٹ آئی ہسپتال انہی آنکھوں کا نور واپس لوٹانے اب آ رہا ہے آپ کے شہر لاہور میں۔
10: شکریہ، آپ نے ایف ایم 101 ٹیون کیا۔
11: دیئرز میوزک اینڈ دین دیئرز میجک، ون اباو ایف ایم 101۔
12: سر اور سنگیت، ساز و آواز، آپ کا من پسند ریڈیو چینل FM 101۔

0: तो उसके रिजल्ट्स आपको टॉप लाइन में भी नजर आएंगे और बॉटम लाइन में भी नजर आएंगे. सो द एक्टिविटी ड्राइवर्स, इन्वेस्टर बेस जो है वो 563,000 तजावज़ कर गई है इन द एक्विटी मार्केट. और इस दौरान तकरीबन 1,75,000 नए इन्वेस्टर्स आए हैं इन द एक्विटी मार्केट. कॉर्पोरेट सेक्टर की हम बात करते हैं, ये 26 के दौरान, इस साल के दौरान 39,000, 39,000 से ज़ायद नई कंपनियां रजिस्टर हुई हैं. उनमें से तकरीबन 99.9% डिजिटल चैनल्स के थ्रू हुई हैं. सो रजिस्टर्ड कंपनीज अब हमारी 3 लाख तक उनकी जो है वो तादाद पहुंच चुकी है. उससे भी ज़्यादा मैं ये कहूँगा कि 20 साल के बाद 11 IPOs मुकम्मल हो चुके हैं इस साल के दौरान. जब कोई IPO जाता है, इनिशियल पब्लिक ऑफरिंग करता है, कोई भी कंपनी उसको करती है, इक्विटी रेजिंग के लिए जाती है, तो वो घर बैठने के लिए तो नहीं जाती. वो आफ्टर ऑल कोई एक्सपेंशन के लिए, उसके एक्सपेंशन को फाइनेंस करने के लिए, विच इन टर्न विल इंशाल्लाह गेट इन टू ग्रोथ अपॉर्चुनिटीज़ एंड एम्प्लॉयमेंट अपॉर्चुनिटीज़. और अभी जो जिसको CPEC को ये खुद मिनिस्टर प्लानिंग लीड कर रहे हैं, सर्विस लॉन्ग मार्च, और उसका आपने अभी IPO देखा है, जो 17% से ज़्यादा उसमें आया है, और ये 80% से ज़्यादा ट्रक टायर्स को एक्चुअली एक्सपोर्ट कर रहे हैं इन टू मार्केट्स लाइक US. लिस्टेड कंपनीज की जो प्रॉफिटेबिलिटी है वो तीसरी तिमाही में उनकी अर्निंग्स में 22% का इजाफा हुआ है. सो आई एम जस्ट थिंक टॉकिंग अबाउट द ओवरऑल सॉर्ट ऑफ कॉर्पोरेट सिचुएशन इन पाकिस्तान. और देखें, ये लोकल इन्वेस्टर्स की बात है, और मैं बिफोर आई गो टू द फॉरेन इन्वेस्टर्स, क्योंकि ये बड़ा इम्पॉर्टेंट है कि ये बात कहना कि जी लोकल इन्वेस्टर्स और फॉरेन इन्वेस्टर्स, लोकल इन्वेस्टर्स आएंगे तो फॉरेन इन्वेस्टर्स आएंगे. ये जो PIA की प्राइवेटाइजेशन हुई है, उसके फ्रॉम माय पर्सपेक्टिव सबसे अच्छी बात ही ये है कि एक लोकल लार्ज कंग्लोमरेट और लार्ज ग्रुप ऑफ कंपनीज के पास ये गया है. तो उसकी अगर आप मजमूई अगर उसकी सूरत हाल देखें, तो जो विनिंग कंसोर्शियम था वो तकरीबन $600 मिलियन के करीब था, और जो लूजिंग कंसोर्शियम था वो भी तकरीबन $600 मिलियन के करीब था. तो ये $600 मिलियन जो हैं, इज स्टिल लुकिंग फॉर इन्वेस्टमेंट अपॉर्चुनिटीज़ इन पाकिस्तान, जो लोकल इन्वेस्टर्स ही हैं. इसी तरह मैं अगर फॉरेन इन्वेस्टर्स पे जाऊं, तो अब उसमें ये जिक्र होता है कि कुछ कंपनियां इस मुल्क को छोड़कर गई हैं, लेकिन उसके अलावा ये भी बात दुरुस्त है कि टेलीकॉम, एनर्जी, डिजिटल सर्विसेज, स्पोर्ट्स, टेक्नोलॉजी, कंज्यूमर इंडस्ट्रियल सेक्टर्स में आलमी कंपनियां आई भी हैं या उन्होंने अपने इन्वेस्टमेंट्स को यहाँ बढ़ाया है. वियॉन, गूगल, BYD, अरामको, अलीबाबा ग्रुप, एडी पोर्ट्स, नेस्ले, रकमी, मशरक, टर्किश पेट्रोलियम, ये हकाइक हैं. दीज कंपनीज हैव आइदर कम इन और दे हैव इंक्रीज देयर इन्वेस्टमेंट्स एंड देयर प्लान्स इन इन इन पाकिस्तान. इसी तरह जो स्पेक्ट्रम की ऑक्शन हुई, वो भी आपके सामने हुई, जो 5G स्पेक्ट्रम की ऑक्शन हुई, और उसमें भी जैसे बढ़ चढ़ के हिस्सा लिया गया, तकरीबन $500 मिलियन उसमें भी आया. तो अगर किसी को इस मुल्क में ग्रोथ नज़र आ रही है, तो उन्होंने आके स्पेक्ट्रम की ऑक्शन में हिस्सा लिया ताकि 5G सर्विसेज आगे बढ़ें. और ये तो ये सिर्फ मैं कुछ हकायक हैं जो बयान करना चाहता हूँ. डेट की बात होती है, इसमें इम्पॉर्टेंट है कि आप एक्सटर्नल हमारा जो अकाउंट है उसकी जो डेट की कॉम्पोजिशन को देखें, उसमें से 40-45% जो है वो हमारा कंसेशनल डेट है, जो हमें मल्टीलेटरल इदारे देते हैं, और लॉन्ग टर्म डेट है, 20-25 साल का डेट है. उसके बाद हमारे एंड वी आर वेरी ग्रेटफुल टू ऑल आर बायलैटरल पार्टनर्स, उसमें सऊदी अरेबिया है, चाइना है, जो और हम उनके हमेशा वी विल ऑलवेज रिमेन ग्रेटफुल, जो जिस तरह उन्होंने हमें सपोर्ट की है. तो वो बायलैटरल डेट है, लेकिन ये इम्पॉर्टेंट है कि वेन एवर यू हैव ए डेट पिक्चर, कि आपने कमर्शियल बोरिंग भी करनी है. तो सिर्फ ये तो नहीं हो सकता कि आप बायलैटरल और कमर्शियल डेट के ऊपर ही आपका दारोमदार हो. और तो इसलिए उस सिलसिले में जो हमने 4 साल के बाद द यूरो बॉन्ड्स का किया, इट्स अ वेरी कंपेटिटिव रेट जिसपे हमने गए, पैंडा बॉन्ड का हमने किया. पैंडा बॉन्ड का मैं इसलिए जिक्र करना चाहता हूँ कि वी वर मिसिंग द बोट. द चाइनीज कैपिटल मार्केट्स आर द सेकेंड लार्जेस्ट सेकेंड डीपेस्ट कैपिटल मार्केट्स इन द वर्ल्ड. हमने यूरो बॉन्ड किया, हमने इस्लामिक सुकूक किया, हमने 144A किया इन द US मार्केट. सो फ्रॉम आर पर्सपेक्टिव दिस वॉज अ रियल मिस कि हमने चाइनीज कैपिटल मार्केट, और ये बात नहीं है कि 2.5% पे हुआ कि उसका मजबूरी रकम जो है गारंटीज मिला के 3% हो गई. दिस विल रिमेन द चीपेस्ट सोर्स ऑफ कैपिटल मार्केट इश्यूएंसेस फॉर पाकिस्तान. वी शुड हैव डन इट ईयर्स बैक. तो ये बड़ा इंपॉर्टेंट एक एलिमेंट था कि जो हमें इन्वेस्टर कॉन्फिडेंस जो शो हुआ कि वहाँ 5% जो चाइनीज इन्वेस्टर्स हैं उन्होंने हमारे पे इत्माद का इजहार किया. अब मैं सिर्फ 3-4 बातें और कहूँगा ताकि हम वी कैन मूव इनटू क्वेश्चन एंड आंसर सेशन. पब्लिक डेट मैनेजमेंट की मैंने बात कर ली है कि ओवरऑल जो डेट टू जीडीपी है, डेट टू जीडीपी वो जब हमने 23 में थे तो 75% था, जो फिर 25 में 70.7% और इस साल 68.5%. सो वी आर मूविंग इन द राइट डायरेक्शन इन टर्म्स ऑफ द ओवरऑल डेट टू जीडीपी. दूसरी हमारी ये कोशिश रही है कि जो हमारा डोमेस्टिक डेट है उसकी मेच्योरिटीज़ बढ़ाएं, और उसका फ़ायदा ये है कि जितना बंचिंग करते हैं उसकी वजह से रोल ओवर रीफाइनेंसिंग रिस्क रहता है. तो अब तकरीबन हम 3.8 के करीब हम उस पर पहुँच गए हैं. उसके अलावा एक्टिव लाइबिलिटी मैनेजमेंट की, सो हमने अपना जो डेट है उसको बाय बैक किया, अर्ली बाय बैक किया, और उससे भी हमें जो डेट सर्विसिंग है उसमें जो मौका मिला उसको कम करने का. और तकरीबन 2.25 trillion रुपए की हमने शरिया कंप्लायंट सुकूक के थ्रू फाइनेंसिंग हासिल की. और अब फिक्स रेट डेट का जो जो कंपोनेंट है वो 19% से 27% हो गया है. टैक्सेशन में मैं सिर्फ ये थोड़ा सा बात करना चाहूँगा क्योंकि कल बजट है तो बजट पे इसलिए इस पर बहुत बात होगी. लेकिन ये हमेशा बात होती है जी टैक्सेशन रिफॉर्म्स, तो उसके मैं सिर्फ 2-3 चीज़ें मैं जिक्र करना चाहता हूँ कि ये सिर्फ हवा की बात है, 10,000 feet डिस्कशन है, डिज़ाइन लेवल पर हम बात कर रहे हैं, या एक्चुअली उसका कोई फ़ायदा भी इस साल में हुआ है कि नहीं हुआ है. तो उसमें मैं सिर्फ 2-3 उसमें बातें करना चाहूँगा कि डिजिटल प्रोडक्शन मॉनिटरिंग, इसकी आपने सारे साल बात सुनी होगी, चेयरमैन FBR में भी उस पर ब्रीफिंग दी, मैंने और कुछ हमारे जो कैबिनेट कॉलीग्स हैं उन्होंने भी इस पर जो है ब्रीफिंग दी कि हमने इनको डिफरेंट शोबों में इस साल मुतारफ करवाया है. मैं उसमें से अब सिर्फ आपको 2 सेक्टर्स दूंगा जिसमें एक सीमेंट है और दूसरा शुगर सेक्टर. इसमें तकरीबन 60 अरब रुपए के इजाफी महसूलात हासिल हुए हैं बिकॉज ऑफ दिस डिजिटल प्रोडक्शन मॉनिटरिंग. तो ये दिस इज़ नॉट समथिंग विच इज़ इन द डिज़ाइन फेज, इस इज़ वेल इन टू एग्जीक्यूशन. और अब हम इसको टोबैको, बेवरेजेस, टेक्सटाइल्स उसमें हम लेकर जा रहे हैं. इसी तरह मैं एक और एग्जाम्पल दूंगा, एग्जाम्पल्स तो बहुत हैं लेकिन वक्त किल्लत है, फिर आपके जो सवाल हुए तो उसमें और हम बात करेंगे. सो AI बेस्ड ऑडिट सिलेक्शन जो हमने की, एंड दिस इज़ अगेन पोस्ट क्लियरेंस ऑडिट टूल्स, और ये CRM बेस्ड ऑडिट्स थे. ये तकरीबन 800 हाई रिस्क केसेस थे कि वो जहाँ मिसमैच नज़र आया उनको कहा गया कि आप बता दीजिए कि हमारी कोई इन्फॉर्मेशन में कोई गलती है, अगर गलती नहीं है तो जो फिर आपके वाजबात बनते हैं वो अदा कर दीजिए. तो उससे हमें 34 अरब रुपए का इजाफी रेवेन्यू हासिल हुआ है. आई जस्ट वॉन्टेड टू पुट 2 फैक्ट बेसिस एंड इंशाल्लाह विल टॉक अ लॉट मोर अबाउट इट, बिकॉज ये जो सारी बात होती है जी रिफॉर्म आ रही है, रिफॉर्म जा रही है, रिफॉर्म को होना चाहिए. डिजिटल पाकिस्तान के बारे में मैंने जैसे जिक्र किया कि इसमें, और इसमें टैक्सेशन में मैं सिर्फ एक कहूँगा कि ये थोड़ा सा इंतज़ार कर लीजिए. जो रिटेलर की जो स्कीम है उस पर अगेन बिलाल कियानी साहब उस पर बात कर चुके हैं और वो हमने उसका अनाउंसमेंट भी की. और दूसरा जो नया टैक्स ऑपरेटिंग मॉडल हम ला रहे हैं वो इंशाल्लाह कल बजट में उसको पेश किया जाएगा, तो मैं उसके बारे में अभी कबल अज़ वक्त बात नहीं करना चाहता. बट वी विल इंशाल्लाह जब नेक्स्ट प्रेस कॉन्फ्रेंस होती है तो उस पर बिल्कुल हम गुफ्तगू करेंगे इन टर्म्स ऑफ द न्यू टैक्स ऑपरेटिंग मॉडल. डिजिटल पाकिस्तान में सिर्फ ये कहूँगा, जैसे मैंने जिक्र किया क्योंकि वज़ीर आज़म पाकिस्तान ख़ुद उसको लीड कर रहे हैं, बिलाल साहब उसको स्टीयर कर रहे हैं. हमने ये, क्योंकि देखें ये मेरे पास चार्ट है, ये वो चार्ट है कि अनलेस यू हैव द KPIs परफॉर्मेंस इंडिकेटर्स, ये कहना कि जी हम डिजिटल पाकिस्तान की तरफ जा रहे हैं, जब तक आपके KPIs ना हो कि हमारी बेसलाइन क्या है जून 25 में, हम जून 26 में कहाँ जाना चाहते हैं और दिसंबर 26 में कहाँ जाना चाहते हैं, दिस इज व्हाट द प्राइम मिनिस्टर मॉनिटर्स ऑन अ वीकली और फोर्टनाइटली बेसिस। तो हमने कहा था कि एक्टिव मर्चेंट्स ऑन डिजिटल पेमेंट्स, ये हम जहाँ हमने शुरू किया 25 में 5 लाख एक्टिव मर्चेंट्स थे ऑन डिजिटल पेमेंट्स, तो हमने कहा जून 26 तक वी वॉन्ट टू गेट टू 20 लाख, तो आई कैन टेल यू वी आर एट क्लोज टू अबाउट 17 लाख, सो वी आर गेटिंग देयर। इसी तरह डिजिटल बैंकिंग यूजर्स 95 मिलियन थे, हमने कहा था कि हम 120 मिलियन पे जाना चाहते हैं जून 26 में, वी हैव एक्सीडेड दैट टारगेट, वी आर एट 133 मिलियन। रेमिटेंसेज क्रेडिटेड इन अकाउंट्स, हम 80% से शुरू हुए थे, इस वक्त हम 92% पे हैं, हमारा टारगेट है कि हम 100% पे जाएं। ये मैं सिर्फ आपको एग्जांपल्स दे रहा हूँ कि जो डिजिटल पाकिस्तान की बात हो रही है, वो डिजिटल पाकिस्तान इज लिंक्ड डायरेक्टली टू द डॉक्यूमेंटेशन पार्ट ऑफ इट, कि उसको बड़ा रेगुलरली इसको हम मॉनिटर कर रहे हैं। टैरिफ रिफॉर्म्स की बात कर चुके हैं जी, वो 5 साल का हमने दिया है, ये दूसरा साल होगा, वी विल इंशाल्लाह स्टे द कोर्स। और उसके अलावा मैं थोड़ी सी फाइनेंसिंग की बात करके मैं इस पर इख्तिताम करूँगा कि प्राइवेट सेक्टर क्रेडिट जो है उसकी बात की जाती है कि वो बड़ा है कि नहीं बड़ा, इस वक्त 934 अरब रुपए तक पहुँच गया है, सो क्लोज टू अबाउट 1 ट्रिलियन, ये 22% इसमें इंक्रीज हुई है, ज़रई कर्ज़ों में 15% इजाफा हुआ है, और अभी और हाउसिंग स्कीम्स और जो जरखेज़ी की स्कीम है वो उसको हम आगे लेके जा रहे हैं। जरखेज़ी की स्कीम मैं सिर्फ इसलिए कहना चाहता हूँ कि दिस इज़ फोकस्ड ऑन स्मॉल फार्मर्स, जो छोटे किसान हैं जिनको कोई कोलैटरल नहीं रखना, वो डिजिटल तरीके से इसको आगे ले जाके जा सकते हैं और उसमें उनकी डिस्बर्समेंट शुरू हो चुकी हैं। प्राइम मिनिस्टर साहब आई थिंक हो सकता है आप उस तकरीब में मौजूद हों जो उन्होंने अफोर्डेबल हाउसिंग की बात की थी, तो उसमें अब तक एक्चुअली ये बिलाल साहब ने और ये इंफॉर्मेशन मिनिस्टर ने उसी मीटिंग में जाना है, तो लेकिन मैं जिक्र कर दूं कि 11 बिलियन रुपए उसमें डिस्पर्स हो चुके हैं, 90 बिलियन रुपए की जो अफोर्डेबल हाउसिंग है उसकी अप्रूवल हो चुकी है। सो दिस इज़ अगेन नॉट समथिंग विच इज़ अप इन द एयर और इसमें कुछ होना है कि नहीं होना। लास्ट थिंग आई वॉन्ट टू मैंशन कि एजुकेशन में जो इस वक्त इकोनॉमिक सर्वे में आप देखेंगे हमारा लिटरेसी रेट जो 18-19 में था वो 60% थी, वो बढ़ के 63% हो चुकी है। आउट ऑफ स्कूल चिल्ड्रन की जो 23 में शरा 38% थी वो कम होकर 28% रह चुकी है। और सेहत के शोबे में इन्फेंट मोर्टेलिटी रेट 60 से 47% पैदाइश तक आ चुकी है। इम्यूनाइजेशन कवरेज 73% तक पहुँच गई है। इसमें मैं सिर्फ ये कहूँगा फीमेल फाइनेंशियल इंक्लूजन जो मैंने पहले जिक्र किया वो 39% से 52% तक पहुँच चुकी है। द रियलिटी इज़ वी हैव अ लॉन्ग वे टू गो ऑन दीज फैक्टर्स, लेकिन ये सब वो चीज़ें हैं जहाँ हमने प्रोग्रेस को किया है और इंशाल्लाह वी स्टे वेरी कमिटेड कि वी आर गोइंग टू स्टे द कोर्स विद दैट। जी अगर आप मॉडरेट करेंगे जी, जी हम हाजिर हैं जी अब सवालों के लिए। जी आप जी वो
1: करूँ सवाल जी, थैंक यू, सवाल करूँ जी।
0: अच्छा जी जी प्लीज।
1: अच्छा सर एक बात, जो पाकिस्तान में इस वक्त इन्वेस्टर्स और इंडस्ट्रियलिस्ट और सारे जो बिग क्रॉप्स वाले लोग हैं वो ये कह रहे हैं कि जो इनपुट कास्ट है इंडस्ट्रीज में और एग्रीकल्चर में, एक तो वो ज़्यादा है, दूसरा क्रेडिट कास्ट बहुत ज़्यादा है, लिहाजा आप बिजनेस को कैसे देख सकते हैं इसमें?
0: मैं एक मिनट में आता हूँ जी, मैं सॉरी। मैं अभी करवा जी, काइंडली जी अपना सवाल जी, जी काइंडली।
1: हाँ पाकिस्तान के बिजनेसमैन और बड़े जो लोग हैं एग्रीकल्चर में वो ये कह रहे हैं कि जो इनपुट कॉस्ट है इंडस्ट्री की और एग्रीकल्चर की और दूसरा क्रेडिट कॉस्ट है, ये बहुत ज़्यादा शूट की है, इस पर बहुत ज़्यादा कोई लिखा भी नहीं गया, ना कोई हुकूमत की तरफ से इसकी एक्सप्लेनेशन आई है, तो क्या ये बुनियादी तौर पे ये ब्रेक्स नहीं लगा रहे हमारी जिसको एक्सपोर्ट्स कहते हैं और इंटरनल इनपुट्स पे?
0: जी मैं सिर्फ ये कहूँगा जी कि जो तीन बुनियादी जो लोग बात करते हैं कि टैक्सेशन ज़्यादा है और एनर्जी कॉस्ट ज़्यादा है और फाइनेंसिंग कॉस्ट ज़्यादा है, यही तीन है ना जी जो चीज़ें इसमें आती हैं। तो देखिए मैंने जैसे जिक्र किया कि फाइनेंसिंग कॉस्ट का तो सबसे पहले उसका तदारक कर लिया गया था, अगर ये कॉन्फ्लिक्ट ना आता तो आर पॉलिसी रेट वॉज मूविंग ओनली इन वन डायरेक्शन विच वॉज साउथ। तो अब ये चूँकि इसमें इम्पोर्टेड इन्फ्लेशन का फैक्टर आया है बिकॉज पेट्रोलियम की जो कीमतें ऊपर गई हैं और उसके सिलसिले में जो गया है उससे हमारा पॉलिसी रेट 11.5 पे गया है, देखें लेकिन 22% से वो नीचे आया है। सो अभी मैं टू बी वेरी ऑनेस्ट विद यू फाइनेंसिंग कॉस्ट इतना नहीं सुनता, लेकिन उसमें भी मैं आपको जिक्र कर दूँ कि जितनी अब 6-7 सब्सिडाइज स्कीम्स ऑलरेडी इस साल अनाउंस हो चुकी हैं, बाकी कुछ का मैं कल जिक्र करूँगा, वो ये है कि जो सब्सिडी गवर्नमेंट ऑफ पाकिस्तान देगी टू ताकि जो एंड रेट कंज्यूमर है उसको एक फिक्स रेट मिले और उसको बहुत कम रेट मिले विच इज़ लो सिंगल डिजिट। तो वो स्कीमें जो हैं उसकी दो तो मैं अभी ऑलरेडी जिक्र कर चुका हूँ, एक तो ज़रखेज़ी है जो एग्रीकल्चर के बारे में है, इसी तरह जो जो मैंने अभी हाउसिंग की मैंने बात की है उसमें भी जो एंड रेट है वो 10 साल के लिए मुकर्रर होगा, वो उसकी सारी आपको डिटेल पता है, मैं उसमें डिटेल में नहीं जाना चाहता। तो आई थिंक फाइनेंसिंग जो है वो इससे भी बेहतर हो सकती है, बट मूव्ड इन द राइट डायरेक्शन। टैक्सेशन पे मैंने कहा, मेरी आपसे दरख्वास्त है कि आप कल तक का थोड़ा सा इंतज़ार कर लें, वो कल हम उस पर बात करेंगे। एनर्जी पे देखें जितना कोशिश और जितना ज़ोर मिनिस्टर लगारी साहब ने लगाया है, इंडस्ट्री की क्रॉस सब्सिडी ख़त्म की है, देखें ये तो इंडस्ट्री भी मानती है, ये इंडस्ट्री भी मानती है कि उनके रेट्स जो हैं कम हुए हैं और इसमें बतदरीज वो फर्दर पैकेजेस लेकर आ रहे हैं कि उसमें और कोशिश की जाए और उसमें जो भी उन्होंने या गवर्नेंस को ठीक करने की कोशिश की है इन टर्म्स ऑफ प्राइवेट सेक्टर बोर्ड्स एक्सेट्रा, या अब जो प्राइवेटाइजेशन के सिलसिले में आगे सिलसिले चल रहे हैं, क्योंकि अभी आपने रिपोर्ट किया है कि 2 दिन पहले और मैं उस मीटिंग में था कि जब प्राइम मिनिस्टर साहब ने प्राइवेटाइजेशन पे अपडेट ली तो 3 डिस्कोस के तो EOIs इशू हो चुके हैं और 2 के फर्दर EOIs अभी इशू होने हैं। तो इंशाल्लाह अगर इफ़ ऑल गोज़ वेल तो 3 डिस्ट्रीब्यूशन कंपनीज विल बी प्राइवेटाइज बिफोर द ईयर इज़ आउट और इन चीज़ों से बतरीज बेहतर आएगा। आप फिर आप सिंगल मोनोपोली से आप मल्टी लेटरल चीज़ों पर गए हैं तो इन चीज़ों पर देखें बतरीज बेहतरी आ रही है। और मैं आपको सिर्फ ये ज़रूर कहूँगा कि पिछले कुछ दिनों में हम सारे इंडस्ट्रीज को भी मिलते रहे हैं, एग्रीकल्चर्स को भी मिलते रहे हैं, तो दे हैव पुट देयर व्यूज़ फॉरवर्ड एंड आपको पता है कि दे आर ऑलवेज वेरी कैंडिड विद देयर व्यूज़, लेकिन ये ज़रूर उन्होंने कहा है कि वी आर मूविंग इन द राइट डायरेक्शन।
2: सर मेरा सवाल ये है कि ये जो इन्वेस्टमेंट और सेविंग, ये जो इन्वेस्टमेंट और सेविंग्स हैं सर, ये किसी भी इकॉनमी को फ्यूल करती हैं। आपने बाकी सारी चीज़ों का हवाला दिया लेकिन इट इज़ वन ऑफ द लोएस्ट इन लास्ट 30 to 50 years। एक तो इसकी वजूहत बताएं और दूसरा सर स्पेशल इन्वेस्टमेंट फैसिलिटेशन काउंसिल की मौजूदगी में, आप भी उस फंक्शन में थे, हम मीडिया एज ए मीडिया पर्सन वहाँ पर थे कि जहाँ पर जो जर्नैल साहब थे उनकी फ्रस्ट्रेशन भी नज़र आ रही थी, ख़ासकर इन्वेस्टमेंट के हवाले से जो टैक्स बर्डन है और जो ओवरऑल एनर्जी की कॉस्ट है सर, दीज टू फैक्टर्स आर रियली क्रिएटिंग हैम्पर्स। दूसरा सर सवाल ये है कि क्या बजट के नंबर्स के ऊपर और वो नंबर्स अचीव करने के ऊपर IMF से ब्रॉडर एग्रीमेंट हो चुका है सर?
0: और कोई सवाल रह गया इसके बाद कोई? अभी अच्छा अभी है कोई? अच्छा तो देखें आपकी जो बात है इन्वेस्टमेंट सेविंग्स की, बिकॉज वी आर होवरिंग बिटवीन 14 to 15% ऑफ GDP, तो आपकी बात दुरुस्त है। सो वी हैव टू, जिस तरह हमारी टैक्स टू GDP इज़ होवरिंग एट वेर एवर देयर होवरिंग और ओवरऑल वी नीड टू मूव टू 17-18%, तो आपकी बात बिल्कुल दुरुस्त है कि इन्वेस्टमेंट और सेविंग में, और आई एम श्योर मिनिस्टर प्लानिंग भी इस पर बात कर सकते हैं कि वी हैव टू मूव इट इन टू हाई टीन्स, उसमें तो कोई, और उसमें मैंने जिक्र किया कि कुछ चीज़ें मिताल साहब, मैं बड़ा इस पर मैं यकीन करता हूँ ऑल्सो फ्राम द बींग फ्राम द प्राइवेट सेक्टर कि लोकल इन्वेस्टमेंट आएगी तो फॉरन इन्वेस्टमेंट आएगी. वी हैव टू गेट आर लोकल इन्वेस्टर्स मूविंग इन द राइट डायरेक्शन. और उसके मैंने दो तीन आपको एग्जाम्पल्स दिए हैं वेयर आई फील दे आर यू नो बिगिनिंग टू मूव इन द राइट डायरेक्शन. इसमें दो चीज़ें मैं आपको ज़रूर कहूँगा और मैंने खुद उसमें कहा कि टैक्सेशन है, एनर्जी है, फाइनेंसिंग है. लेकिन उसके अलावा दो और चीज़ें हैं मेहताब साहब. एक तो जो हमारा रेगुलेटरी इन्वायरमेंट है, हम उसको कहते तो हैं ईज़ ऑफ डूइंग बिजनेस, बट दैट हैज़ टू मूव इन द राइट डायरेक्शन एंड इन ग्रेट स्पीड, इन ग्रेट स्पीड. तो उसके कई एग्जांपल्स जो दिए गए हैं कि कहाँ कहाँ रेगुलेटरी हर्डल्स हैं और हमने उनको कैसे, बिकॉज उसमें मैं बड़ा क्लियर हूँ, मस्ट हैव, नाइस टू हैव, मस्ट हैव मस्ट बी देयर. नाइस टू हैव को हमें रिमूव कर देना चाहिए. उसके एक एग्जांपल मैं आपको देता हूँ जो ड्रैप वाले भी कहते हैं कि मेडिकल डिवाइसेस की रजिस्ट्रेशन में 2.5-3 साल लगते थे, अब 2-3 हफ्ते लगते हैं. तो सोचने वाली बात है ना कि पहले 2-3 साल क्यों लगते थे और अब 2.5-3 हफ्ते क्यों लगते हैं. और ये मैं आपको ऐसी बात कह रहा हूँ जो मेडिकल एसोसिएशन एडमिट करके गई है और रिकग्नाइज करके गई है. तो इस तरह के कई एग्जाम्पल्स हैं वेयर वी हैव टू मूव फॉरवर्ड. और दूसरी चीज़ है मेहताब साहब, इस पॉलिसी कंसिस्टेंसी, ये बहुत इम्पॉर्टेंट है, बहुत इम्पॉर्टेंट. इसीलिए ये जो टैरिफ की सारी डिस्कशन है कि हम ये नहीं कर सकते कि एक पॉलिसी एक अनाउंस करें. टैरिफ पॉलिसी हमने अनाउंस क्यों की? ताकि रॉ मटेरियल्स और इंटरमीडिएट गुड्स की जो कॉस्ट है वो बतदरीज नीचे आए और उससे एक्सपोर्ट कम्पिटिटिवनेस में उसमें बढ़ावा आए. ये ऑब्वियसली एक साल में तो नहीं होना, लेकिन अगर आप कहें कि नहीं जी एक साल हो गया बस दूसरे साल छोड़ दें फिर तीसरे साल कर लें, वी आर एक्चुअली विल बी बैक टू स्क्वेयर वन. तो ये जो है वो पॉलिसी कंसिस्टेंसी एंड रेगुलेटरी गुलेटिन आर गोइंग टू बी टू क्रिटिकल इनेबलर्स. बाकी जहाँ तक फंड की बात है, हमारी इस वक्त उनके साथ बातचीत चल रही है जी, और मुस्बत बात चल रही है. मुदस्सर अली
3: राणा, थैंक यू सर. IMF से रिलेटेड क्वेश्चन है कि उनके साथ जो तनख्वाहदार तबके के लिए टैक्स स्लैब्स के लिए कितना बातचीत फाइनल हुई है, मिनिमम वेज में आप कितना इजाफा कर रहे हैं और अकॉर्डिंग टू इन्फ्लेशन आप सैलरीड क्लास के लिए कितना इंक्रीज लेके आ रहे हैं. सेकंड सर क्वेश्चन मेरा ये है कि गुज़श्ता दिनों प्लानिंग मिनिस्टर साहब ने कहा कि क्योंकि आज आपने बात की है पैंडा बॉन्ड्स इश्यूएंस की, प्लानिंग मिनिस्टर साहब ने कहा कि बॉन्ड्स इशू करना ये इस पर जश्न नहीं मनाना चाहिए, इस पर शर्म आनी चाहिए. आज सर इसी तरह का वर्ड्स था मेरे पास, अभी भी आई थिंक रिकॉर्डिंग है तो मैं आपको कहेंगे. तो अच्छा, आज आप बात कर रहे हैं कि एक्सपोर्ट्स नहीं बढ़ रही, एक्सपोर्ट बढ़ाने के लिए प्लानिंग नहीं है और जो डिफरेंट सेक्टर्स हैं वहाँ पे एक्सपोर्ट ना बढ़ाना फेलियर है. अब गवर्नमेंट सर एक
0: कोई ऐसी बात नहीं की, मैंने तो अभी आपको जिक्र किया मेरे भाई कि कहाँ कहाँ एक्सपोर्ट्स बढ़ी हैं
3: सर.
0: तो वही बात ना वो जो प्लानिंग मिनिस्टर ने
3: सर, अगर करंट फिस्कल ईयर के नंबर देख लें तो आई थिंक एक्सपोर्ट डिक्लाइन है उसमें, और आप देख लें कि ट्रेड डेफिसिट
0: किसकी वजह, लेकिन आप अब बात मुकम्मल कीजिए, बात मुकम्मल
3: सर. तो अब गवर्नमेंट जो मिनिस्टर्स हैं एक दूसरे पे ब्लेम क्यों कर रहे हैं जब थर्ड ईयर में आप जा रहे हैं, बजाय इसके कि परफॉर्मेंस बेस्ड बात हो यहाँ पे ब्लेम गेम हो रही है. सर थर्ड क्वेश्चन अगर आप इजाजत दें तो चलें. थैंक यू सर.
0: मैं सिर्फ पहली बात कर देता हूँ, फिर मैं एहसन इकबाल साहब को आई वुड वांट टू गिव द फ्लोर. आपको पता होना चाहिए मेरे बड़े भी हैं और वॉटन में मेरे सीनियर भी हैं, तो आई थिंक बीइंग फ्रॉम द सेम आलमा मेटर आई थिंक ही विल हैव अ डिफरेंट एक्सप्लेनेशन. लेकिन मैं एक सिर्फ आपको जिक्र कर दूं, क्योंकि आपने जो पहले सैलरी क्लास की बात की है तो मेरी आपसे दरख्वास्त ये है कि कल शाम तक का वेट कर लीजिए, क्योंकि देखें ये सारी ऐसी चीज़ें हैं जो जिनका हमें इदराक है. और वज़ीर आज़म साहब की और कैबिनेट की बड़ी खसूसी हिदायत भी है कि किन किन सेक्टर्स में हमने काम करना है. तो मेरी आपसे दरख्वास्त ये है कि कल बात सुन लीजिएगा और उसके बाद परसों हमने फिर एक दूसरे के साथ मिलना है, फिर उस पर फर्दर उस पर बातचीत हो जाएगी. बाकी जी اچھا تھینک یو جی. باقی میں آئی گیو دا فلور ٹو دا پلاننگ منسٹر.
4: بسم اللہ الرحمن الرحیم. آپ نے جو بات کی میرا خیال ہے کہ کافی ساتھی اس مجلس میں موجود تھے, اور جو میرا وہ بیان تھا وہ اس تناظر میں تھا کہ پاکستان میں ہم نے پچھلے 70 سال میں بدقسمتی سے ایکسپورٹس لیڈ گروتھ پہ کامیابی سے عمل پیرا نہیں ہو سکے. دنیا میں ہر کامیاب معیشت جس نے خود کو سسٹینڈ گروتھ پاتھ پہ کھڑا کیا ہے اس نے ایکسپورٹ لیڈ گروتھ کی ہے. آج آپ دیکھیے کہ 90 لاکھ پاکستانی جو بیرون ملک ہیں وہ 40 ارب ڈالر کی فورن ایکسچینج کانٹریبیوٹ کرتے ہیں ملکی معیشت میں. 90 لاکھ پاکستانی 40 ارب ڈالر ملک کو دیتے ہیں کما کے. پاکستان میں جو 25 کروڑ پاکستانی ہیں وہ بھی صرف 40 ارب ڈالر کی ایکسپورٹ کماتے ہیں. تو یہ ہماری ایک بہت بڑی ناکامی ہے کہ ہم ایکسپورٹ لیڈ گروتھ اکانومی نہیں کھڑی کر سکے. نتیجہ تن کیا ہے کہ ہم مجبور ہوتے ہیں کہ ہم اسٹاپ گیپ ارینجمنٹ کریں, یا ہم کمرشل بوروئنگ کرتے ہیں, یا ہم ملٹی لیٹرل ایجنسی سے بوروئنگ کرتے ہیں, یا ہم بائی لیٹرل اپنے دوست ممالک سے مدد لے کے اپنا ایکسٹرنل سیکٹر کا گیپ پلگ کرتے ہیں. تو اس پر میں نے کہا کہ یہ جو ہمارا انحصار ہے کہ ہم بائی لیٹرل دوست ممالک سے مدد لیں, ہم آئی ایم ایف کے پاس جائیں, یا ہم کمرشل بانڈ کے ذریعے اپنا ایکسٹرنل سیکٹر پلگ کریں, یہ کوئی ایسی بات نہیں ہے کہ جس پر ہم فخر کر سکیں. ہمیں فخر کرنا چاہیے کہ ہم ایکسپورٹ کے ذریعے اپنی ایکسٹرنل سیکٹر کی ریکوائرمنٹ پوری کریں, اور یہ ایک ہمارا اسٹرکچرل فلو ہے جو آج کا نہیں ہے, اس حکومت کا نہیں ہے, یہ 70-75 سال کا ہے. اور آج بھی میں یہی کہتا ہوں, اور کل بھی جو این ای سی کی میٹنگ تھی اس میں میں نے چارٹ دکھایا تھا کہ کس طرح ہمیں ایک ٹرانزیشن کرنی ہے فرام ایکسٹرنل بوروئنگ یا اسسٹنس ٹو ایکسپورٹ. امپورٹ کی جو ہم غیر ضروری امپورٹ کرتے ہیں اسے ختم کریں. جیسے زراعت میں ایک زرعی ملک جو ہے وہ کس طرح افورڈ کر سکتا ہے کہ ہم 8-10 ارب ڈالر کی امپورٹ کریں؟ ہمیں تو 8-10 ارب ڈالر کی ایکسپورٹ کر رہے ہونا چاہیے. اسی طرح جو فورن ڈائریکٹ انویسٹمنٹ ہے, آپ دیکھیے ویت نام ہم سے 10 کروڑ آبادی کا ملک ہے, 38 ارب ڈالر کی فورن ڈائریکٹ انویسٹمنٹ آتی ہے. ہم 25 کروڑ کا ملک ہیں اور 1.5 ارب ڈالر 2 ارب ڈالر فورن ڈائریکٹ انویسٹمنٹ آتی ہے. اور کیوں ہے؟ اس کی بڑی وجہ یہ ہے کہ اب ہمیں اتنی مار کھانے کے بعد تاریخ سے سبق سیکھ لینے چاہیے. پاکستان میں نہ ذہانت کی کمی تھی, نہ قابلیت کی کمی تھی, نہ منصوبوں کی کمی تھی. پاکستان میں صرف ہمیں مار پڑی ہے لیک آف اسٹیبلٹی اور لیک آف کنٹینیوٹی آف پالیسیز کی. ہر کامیاب ملک, آپ ہمسایہ ملک ہندوستان سے شروع ہو جائیں, بنگلہ دیش, ویت نام, سنگاپور, ملیشیا, چائنا, ہر ملک نے سیاسی استحکام اور 10-10 سال کے پالیسیوں کے تسلسل کو یقینی بنایا, تب وہ کامیاب ہوا ہے. ڈیولپمنٹ T20 کا میچ نہیں ہے, ہم تو بلکہ T10 کا میچ کھیلنے کے عادی ہو گئے ہیں. ڈیولپمنٹ ایک ٹیسٹ میچ ہے, اس میں ٹیسٹ میچ کا ٹیمپرمنٹ چاہیے کہ آپ کو سٹیبلٹی کے ساتھ پالیسیز کو موقع دینا ہے کہ وہ کامیاب ہو سکیں. آج پاکستان میں اگر کوئی حکومت اچھا کر رہی ہے تو اس کو ٹرم ملنی چاہیے, اس کے اوپر 2018 کی طرح اسکاڈ میزائل نہیں گرانا چاہیے. اگر 2018 میں اسکاڈ میزائل اس ترقی کے اوپر نہ گرایا جاتا جو نواز شریف کی قیادت میں اس ملک میں ہو رہا تھا, تو آج ہم کسی اور لیگ میں ہوتے. تو یہ ہماری اپنی غلطیاں ہیں جنہیں ہمیں درست کرنا ہے. لیکن میں پھر یہ کہوں گا کہ میرا بیسک جو پریمس ہے اور جو کل ہم نے این ای سی میں بھی ڈسکس کیا کہ ہمیں یا کرال کرنا ہے یا لیپ فراگ کرنا ہے, یہ چوائس ہے ہمارے پاس. کرال از ناٹ اے چوائس اینی مور. جتنی ہمارے پاس آبادی ہے, جو نوجوانوں کا دباؤ ہے, اب ہمیں لیپ فراگ کرنا ہے, اور یہ تبھی ممکن ہے کہ ہم اس ملک کے پیراڈائم کو تبدیل کریں. وی ہیو بیکم این اوورلی پولیٹیسائز نیشن, جہاں ہر وقت گلاس ہاف ایمٹی کے اوپر ہم بات کرتے ہیں. جیسے منسٹر صاحب نے کہا دیر از گلاس ہاف فل آلسو اینڈ ایف وی ول ناٹ فوکس آن گلاس ہاف فل اینڈ وی ول آلویز بی یو نو کرائنگ اوور گلاس ہاف ایمٹی تو میرا خیال ہے کہ ہم کبھی آگے نہیں بڑھ سکتے تو ان شاء اللہ پاکستان از آن ریکوری اینڈ ول موو فارورڈ
0: نہیں نہیں بالکل بالکل صحیح ہے یہ ذرا ہم ایک منٹ جی دیکھیں میں آپ سے درخواست کروں گا لیٹ نہیں نہیں ایک منٹ ان کو ماڈریٹ کر لینے دیں ہم یہاں بیٹھے ہیں ہم یہیں بیٹھے ہیں آپ آرام سے بات کیجیے
5: اورنگزیب صاحب میں
0: جناب بتائیے
5: اچھا ذرا بہت عمل سے میں سید مشتبہ رضوان میرا نام ہے
0: جی
5: میرا سوال آپ سے بڑا سادہ ہے شاید آپ کی سمجھ میں سب کیا جائے گا پہلے قوم کی جو ہے وہ کمر ٹوٹی پھر امید آن ہے نا ہاں پہلے جو ہے قوم کی کمر ٹوٹی پھر امید ٹوٹی اب وہ اس انتظار میں ہیں آپ کی ویسے تو ان کی امید تو ٹوٹ ختم ہوگی نا مگر پھر بھی انتظار میں ہیں کہ شاید وزیر خزانہ صاحب ان کے حق میں کوئی ایسی بات کہیں جس کو سننے کے لیے وہ بےتاب ہیں مطلب اس حوالے سے کس وجہ مہنگائی کے حوالے سے اب آپ یہ نہ ہو کہ میں میرے سوال کے بعد آپ لیوی پھر بڑھا دیں اور وہ قوم مجھے جوتے مارنا شروع کر دیں کہ آپ نے سوال کیا کیوں ہے دوسری بات یہ ہے لنگڑیا صاحب ادھر مسکرا رہے ہیں دیکھیں اللہ کی کچھ چیزیں ہیں نعمتیں ہیں اگر آپ اس کو کہیں گے نا کہ میں اس کو قابو کروں وہ ہے سورج آپ نے اس پہ لگا دیا ٹیکس قوم نے سب نے سانس روک لی ہے کہ یہ لنگڑیا صاحب کا یہ فیصلہ سننے کے بعد کہ سانس پہ کب ٹیکس لگائیں گے تب تاکہ وہ سانس چھوڑیں
0: یہ سر میرا خیال ہے کہ آپ کی آبزرویشنس تھیں وچ وی ٹیک اٹ ود اے لاٹ آف ریسپیکٹ مجھے اس میں سوال نہیں نظر آیا لیکن آپ کی آبزرویشنس ہیں وچ وہ اب کل آپ کو پتہ چل جائے گا نہیں نا لیکن دیکھیں اب ایک طریقے سے چلنا ہے نا تو میری آپ سے درخواست ہے کہ بجٹ کے ریلیٹڈ آپ کے جو سوال ہیں وہ کل بجٹ ہوگا پرسوں میں نے ہم نے خود پھر دوبارہ آپ کے پاس حاضر ہونا ہے اگر انشاءاللہ اگر نہ ہوا تو پھر آپ ہماری سے وہ سوال پوچھئے گا
6: وزیر خزانہ آپ کی امید نہیں ٹوٹنے دیں گے انشاءاللہ
7: آن دس سائڈ آن دا لیفٹ
0: جی
7: اللہ کا شکر سر آپ نے گزشتہ سال میں فارن بزنسز کی انفلوز اور آؤٹ فلوز کی بات کی اس سال میں بہت زیادہ شہرت ایک کیس کو ملی یونائیٹڈ عرب ایمریٹس کی جو انہوں نے ہمارے پلیسمنٹس سینٹرل بینک کے پاس تھے $3.5 ارب وہ وڈرا کیا اس کے بعد ایک تو آپ ہمیں بتائیں کہ اس کا
4: میری درخواست ہوگی جی اگر سب بھائی اور بہن اگر آئی تھنک آپ اٹینڈیو رہیں آپ کی یہ رسپیکٹ ہے فار ادر فیلو جرنلسٹ از ویل تاکہ آپ ان کا سوال بھی پوچھ لیں سن لیں تاکہ کوئی آپ کو پھر ریپیٹ نہ کرنا پڑے تو میری آپ سے درخواست ہے جی کہ بات سن لیجیے
7: سر اس دوران میں سر
4: آگے آ جائیے وہ کہہ رہے ہیں خالی کرسیاں نہیں نظر آنی چاہیے
7: اس دوران میں یو اے ای کے حوالے سے آج بھی بڑی اسپیکولیشن ہے کہ پی ٹی سی ایل کا سیل آؤٹ کا فیصلہ اتصالات نے کر لیا ہے اینڈ دیٹ دے آر کوائٹلی لکنگ اراؤنڈ فار پرسپیکٹو بائرز آر یو اویئر آف دس اینڈ ہیز دیر بین اینی ادر موومنٹ آن اینی ادر فرنٹ ویئر دی یو اے ای انویسٹڈ ان پریویس ایئرز اینڈ ناؤ دے وانٹ ٹو وڈرا ایک تو یہ ہے دوسرا یہ ہے کہ ایران کی جو وار ہے ہماری تمام تر اچھی کوششوں کے باوجود وہ ختم ہوتی بھی نظر نہیں آ رہی اس وقت جو اسیسمنٹس ہیں وہ کہیں پہ 4 سے 6 مہینے کا ہے ٹل دی اینڈ آف دی ایئر اس کے نتیجے میں سوائے یہ پیٹرولیم پرائسز بڑھانے کے جس پہ لوگ بڑے پریشان ہیں اس کے علاوہ کوئی کنٹنجنسی پلانز آپ کے پاس ہیں جو کہ اگلے بجٹ میں جائیں گے وداؤٹ گیٹنگ انٹو دی نمبرز بٹ جسٹ دی سیکٹرز تھینک یو سر
0: تھینک یو فرحان صاحب دیکھیے جہاں تک یو ای کا تعلق ہے پہلے تو میں یہ کہوں گا کہ دے ہیو سپورٹیڈ اس فار دا لانگسٹ ٹائم اور ہم ان کے بہت مشکور ہیں کہ انہوں نے ہمیں جس قسم کی بائی لیٹرل سپورٹ دی دوسرا میں صرف یہ کہوں گا کہ ایز اے فارمر بینکر اٹس اونلی رسپانسبل ایز اے بورور وین سم ون سیز ایٹ میچیورٹی کہ جی اب دس منی از ڈیو دین یو پے دیٹ اٹس ایز سمپل ایز دیٹ اس کے علاوہ ہمارے جو ان کے ساتھ درانی بڑی لانگ اسٹینڈنگ ریلیشن شپ ہے, اس میں ٹریڈ بھی ہے, اس میں ریمیٹنسز بھی ہیں. آج بھی آپ نے خود دیکھا 4.25 بلین ڈالرز میں سے جو یو ای کی ریمیٹنس ہے وہ بلین ڈالر کو تجاوز کر گئی, اور اس پہ ڈفرینٹ لوگوں کے ڈفرینٹ ویوز ہیں, اس پہ ہم نہیں جائیں گے. لیکن وی ہیو اے ویری اسٹرانگ پاکستانی ڈائسپورا ورکنگ بوتھ ایز بلو کالر ورکرز اینڈ ان دا مینجمنٹ پوزیشنز. سو وی ریمین گریٹفل ٹو دا گورنمنٹ آف یو ای اینڈ آل دا اینٹیز دیئر فار ہوسٹنگ دیم اینڈ پرووائڈنگ دیم دیٹ اپرچونیٹی. لیکن اس میں فرحان صاحب آپ جانتے ہیں کہ یہ صرف پی ٹی سی ایل تک نہیں ہے. پی ٹی سی ایل تو چلیں ایک پرانی تھی, اس کے پچھلے سال میں دو سال میں نئی انویسٹمنٹس آئی ہیں انکلوڈنگ اے ڈی پورٹس ایٹسیٹرا. تو ایز فار ایز وی کنسرن آپ میں سے پوچھ رہے ہیں کہ اس پہ کوئی آپ کو کوئی آپ کی کوئی توجہ آئی ہے یا آپ کو کچھ کہا گیا ہے. سو آئی وانٹ ٹو سے اٹ ویری کیٹیگوریکلی دیٹ دس از ناٹ ان مائی از ناٹ آن مائی ریڈار اسکرین, نہ اس پہ کوئی بات ہوئی ہے. تو میں نے کہا کہ بھائی جو ہے یو ای کی گورنمنٹ کے ہم بہت مشکور ہیں. دوسرا آپ نے جو بات کی ہے وہ آپ کی بات درست ہے, کیونکہ دیکھیں ابھی تک ہم نے فرسٹ آرڈر جو اس کا امپیکٹ تھا اس کانفلکٹ کا, آئی تھنک کہ بہت اچھی طرح اس کو نیگوشیٹ کیا گیا ہے. اینڈ آئی گیو فل کریڈٹ ٹو آل مائی فیلو کیبنٹ ممبرز جنہوں نے کیا. پہلے میں اور علی پرویز صاحب پہلا مہینہ ہم نے کیا, اس کے بعد پھر این سی ایم سی آ گئی جو آئی تھنک واز دا رائٹ تھنگ ٹو ڈو. لیکن اس کا جو سیکنڈ آرڈر تھرڈ آرڈر امپیکٹ ہے اس کو ہم بالکل ہم دیکھ بھی رہے ہیں, اس پہ ویو بھی ہے. اور اس میں میں تھوڑا سا آپ کو آئیڈیا دیتا ہوں کہ ہم نے کیسے کیا. اگر اپریل میں آپ دیکھیں گے تو ہماری آئل امپورٹ شارٹ اپ بائی $1 بلین اینڈ دیٹ ہیز کم بیک ٹو اباؤٹ $500 million ڈیورنگ مے. اگر آپ مے کے نمبر دیکھیں امپورٹ کے تو یہ ایکچولی کم ہوا ہے, بیکاز وی آر ناؤ ٹرائنگ ٹو مینیج یو نو دا ان فلو. پہلی بات تو یہ ہے کہ یہاں اس ملک میں شارٹیج نہ ہو. خدا نہ خاصہ جن ملکوں کا ہم ذکر کرتے ہیں ان کے ساتھ بینچ مارک کرتے ہیں, وہاں لائنیں بھی لگیں, وہاں رائٹنگ بھی ہوئی, وہاں شارٹیجز بھی ہوئے. تو آئی تھنک بڑی اچھی مینجمنٹ ہوئی ہے سو فار. بٹ یور پوائنٹ اباؤٹ سیکنڈ آرڈر امپیکٹ, اس کا ایک تو تھوڑا سا انفلیشن پہ آپ نے آلریڈی دیکھ لیا ہے, اس کے بیسس پہ آپ نے پالیسی ریٹ میں انکریز دیکھ لیا ہے, تو وہ تو دیکھیں آلریڈی اس کا آنا شروع ہو گیا ہے. سو دیٹس ون. دا سیکنڈ تھنگ از جو میں نے کل سینٹ میں بھی کہا فرحان صاحب, کہ اللہ کرے جو ہماری لیڈرشپ اس وقت بہت محنت کر رہی ہے بٹوین دا پرائم منسٹر, فیلڈ مارشل, ڈی پی ایم, اللہ کرے یہ کاوشیں جو ہیں رنگ لائیں اینڈ وی گیٹ ان ٹو اے گڈ پلیس. But the reality is that the energy infrastructure has been hit and continues to be hit. To agar ye allah kare agle kuch dinon mein ya hafton mein ye ho bhi jata hai, iska impact agle saal rahega, and therefore we are taking that into account vis-a-vis our contingencies. Bahut shukriya ji.
8: Thank you sir. Shabab Rana, assalam
9: alaikum sir. Thank you.
10: Aapne sawal puchna hai ya mujhe kuch batana hai?
9: نہیں وہ بعد میں بات کر لیں گے سر,
10: ان سے تو یہی بات کر سکتا والی.
9: سر وہ مین سوال تو شاہ جی نے کر لیا کہ وہ جو انویسٹمنٹ اور وہ والا تو آپ نے ایڈریس کر دیا, بیکاز وہ تینوں ٹارگیٹس مس ہو گئے نا. سر ٹیکس اصلاحات کے اوپر اگر کسی چیز کے اوپر پرائم منسٹر کا اور پوری حکومت کا فوکس ہے آئی ایم ایف کے بعد یا اس سے بھی زیادہ, وہ ٹیکس اصلاحات ہیں. اور ویکلی پرائم منسٹر میٹنگ لے رہے ہیں, ابھی پچھلے دنوں ایک میٹنگ ہوئی جس میں غالباً آپ بھی اس میٹنگ میں, جس میں پی ایم نے خود کہا جی کہ آئی ہیو پلیس مائی بیسٹ آفیسر اوور دیئر, اس کے باوجود وہاں پہ کچھ نہیں ہو رہا. پچھلے دو سال میں 2200 ارب روپے کا ٹیکس کا شارٹ فال ہے, اور جس میں سال بھی شامل ہے 1000 ارب سال سے بھی زیادہ, جو آپ نے جون میں لاسٹ ایئر یہاں بیٹھ کے کہا تھا 14130, اور ابھی 13000 کی بات ہو رہی. اور آپ صرف 1200 ارب روپے کے لیے آپ کو 3 دفعہ بجٹ پوسٹ پون کرنا پڑا کیونکہ صبح سے گرانٹ چاہیے تھے, پیسہ نہیں تھا. آپ پی ایم کا فوکس ہے, آپ سب لوگوں کا فوکس ہے, بیسٹ آفیسر بھی لگا دیا, آپ کے ماڈل میں کیا فنڈامنٹل فلا ہے کہ اب ہر سال 1000 ارب روپے کا ٹیکس کا شارٹ فال جو ہے وہ روٹین بنتی جا رہی ہے, اس کو کیسے فکس کریں گے آپ؟
0: اس میں میرا خیال ہے چونکہ بیسٹ آفیسر, لیکن میں ایک تھوڑا سا ایک اٹیمپٹ کر لوں, اس کے بعد تو آپ جواب دے دیں. ایک اٹیمپٹ مجھے کر لینے دیں. دیکھیں یہ جو ٹرانسفارمیشن ہے چونکہ خود آپ اس کو بڑا انٹینسلی کور کرتے ہیں آن اے ڈیلی بیسس, اس میں پیپل پروسیس ٹیکنالوجی اور اس میں جو لوگوں کی اصلاحات لائی گئی ہیں, میں پھر اپنا پرائیویٹ سیکٹر کی بات کروں گا, جب بھی کسی آرگنائزیشن کی آپ نے کلچر چینج کرنا ہے وہ کلچر ایک دو سال میں چینج نہیں ہوتا. میں ایک ملک کا بہت بڑا ایک ادارہ چلا کر آیا ہوں, مجھے بھی 6-7 سال لگے فار ایگزامپل سفارش کے کلچر کو ختم کرتے ہوئے. اٹس ناٹ ایزی, اٹس ناٹ کہ آپ کہہ دیں اور ختم ہو جائے, تو اس میں تھوڑا سا صبر تھوڑا سا سکون اس کے لیے چاہیے ہوتا ہے. وین اٹ کمس ٹو دا پیپل ایجنڈا اینڈ وین اٹ کمس ٹو دا کلچرل آرگنائزیشنل ٹرانسفارمیشن پروسیسز, ہم نے اس کو جتنا سے جتنا ہم کم کر سکیں. اور دوسرا ٹیکنالوجی کا, میں نے آپ کو ایگزامپلز ہی دو ٹیکنالوجی کی دی ہیں میرے بھائی, کیونکہ یہ کہاں سے آتے یہ جو ہے, بیکاز لاٹ آف دس از ان سیلز ٹیکس, لاٹ آف دس از تھیفٹ, اس کلوژن, اس کرپشن. اس کا طریقہ یہ ہے کہ جتنا آپ اس چیزوں کو آٹومیٹ کرتے جائیں اور ہیومن انٹروینشن کو کم کرتے جائیں. انشاءاللہ کل جب یہ نئے ٹیکس آپریٹنگ ماڈل کی بات آئے گی تو یہ ول ٹیک اس ٹو اندر وے. بفور آئی گیو دا فلور ٹو راشد صاحب, میں صرف ایک بات ضرور کہوں گا کہ آپ 1947 سے دیکھ لیجئے اور اب تک یہ آپ کو پتا ہوگا کہ کتنے سالوں میں ایکچولی ٹارگیٹ کمپلیٹ ہوا, تو اس کا بھی ذرا تھوڑا سا آپ ضرور اس پہ, آئی ایم شیور یو ہیو اے ویو آن دس اینڈ یو ہیو ریسرچ, لیکن اس کو چھوڑ دیں. لیکن میں صرف ایک بات کہوں گا کہ جہاں سے شروع ہوئے تھے اور جہاں ہیں, شارٹ فال والی آپ کی جگہ وہ بات ہے وہ تو بالکل درست ہے, بیکاز اٹس فیکچوئل, آپ جو کہہ رہے ہیں وہ بالکل فیکچوئل ہے. 7 ٹریلین سے 13 ٹریلین یہ کب ہوا آخری دفعہ, یہ بھی آپ نے ذرا سوچنا ہوگا اس کے بارے میں کہ جب ہم نے اپنا سفر کا آغاز کیا اور آج جب ہم جون میں ختم کریں گے آلموسٹ ڈبلنگ دا ٹیکس بیس ان دس کنٹری, یہ بھی ذرا اس کے بارے میں ضرور سوچے گا. ناؤ دا فلور ٹو چیئرمین ایف بی آر.
11: ایک تو سر شہباز جتنا اچھا صحافی ہے اتنا ہی فریمنگ کا بھی ماسٹر ہے, تو میں نے ابھی نا کلاڈ سے یہ پوچھا کہ پاکستان میں ان ایکوریٹ خبر دیے بغیر سب سے اچھی فریمنگ کون کرتا ہے, انہوں نے کہا شہباز رانا, پھر انہوں نے مجھے دو ایگزامپل دی, یہ ابھی میں نے پوچھا جی ایگزیکٹلی, تو انہوں نے کہا, میں نے کہا کوئی ایگزامپل بھی دو, انہوں نے کہا June 1, 2024 کو شہباز رانے کی ہیڈ لائن تھی گورنمنٹ سٹیئرز انٹو تھرڈ ایئر آف سٹیگفلیشن. سٹیگفلیشن دو چیزوں میں ہوتی ہے, انفلیشن کا 20-30% سے اوپر ہو جانا اور گروتھ کا بہت کم ہونا, یہ ٹیکسٹ بک ڈیفینیشن ہے. اب ساتھ 12% ایمبیشیس ٹارگٹ کا ورڈ یوز کیا, مقصد کیا تھا, فریمنگ. فریمنگ کیا ہو رہی تھی کہ یہ نہ اچیو ہونے والا ٹارگٹ ہے, ہوا ایکچولی کیا 7% سے نیچے آ گئی اگلے سال. ایک دوسری انہوں نے سٹوری کی آئی ایم ایف کے مشن کے اوپر, اس میں ریکوریز کو انہوں نے کرپشن کے ایکویٹ کیا, آئی ایم ایف نے نہیں کہا, انہوں نے کرپشن کے ایکویٹ کیا. نیب نے یہ بتایا کہ ہم نے اتنی پراپرٹیز ریکور کی ہیں جو کئی سالوں کی تھیں, انہوں نے اس کا جی ڈی پی کا لیا, انہوں نے کہا تھا جی ڈی پی لاسٹ بیکاز آف دس, ان کا نہیں یہ کرپشن ہوئی ہے. یہ جو آدھا گلاس پورا اور آدھا گلاس فل ہے نا, اس میں کبھی کبھی پورا بھی دیکھنا چاہیے. میں اب آتا ہوں یہ جو نمبرز کی, آپ کو پتا ہے جو سب سے کنفیوزنگ بات ہے نا, ابھی ٹارگٹس اور وہ نامینل نمبرز, نامینل گروتھ, گروتھ ریٹ, اچھا جو ہم ٹارگٹس مقرر کرتے ہیں وہ نامینل نمبرز میں کرتے ہیں, اب آواز آ رہی ہے, وہ نامینل نمبرز میں کرتے ہیں. نامینل نمبرز یہ ہوتے ہیں کہ ہم نے ایک پروجیکشن کی کہ اس سال ہماری گروتھ ریٹ یہ ہوگی, اس سال ہماری انفلیشن یہ ہوگی, इस साल हमारा डॉलर रुपी का एक्सचेंज रेट ये होगा। इसके अलावा एक अजम्पशन एलएसएम ग्रोथ की होती है, उसके ऊपर हम अपने टारगेट्स फिक्स करते हैं। अगर फर्ज किया गवर्नमेंट बेटर परफॉर्म्स ऑन एक्सचेंज रेट, तो आपकी इंपोर्ट की वैल्यू गिर जाएगी, आपका इंपोर्ट से ही टैक्सेस गिर जाएंगे, ये बेहतर परफॉर्मेंस का नतीजा है। अगर इन्फ्लेशन गवर्नमेंट 12% मुकर्र करती है और एक्चुअली 6% होती है, तो गेन गवर्नमेंट की बेहतर परफॉर्मेंस है, लेकिन आपके सेल्स टैक्स के रिटर्न गिर जाएंगे। अगर ग्रोथ रेट पे, ग्रोथ रेट अलबत्ता पॉजिटिव हो तो उसका पॉजिटिव रिलेशनशिप है, वो 1-1.5% का फर्क होता है।
12: मैं ना इस डैश को निकालने के लिए मैंने इसको डॉलर वैल्यू में देखने की कोशिश की कि क्या हुआ।
11: ओ सर ये शबाज राणा की वजह तो हो रहा है। अच्छा सर मैं अब आपको बताता हूं, जून
10: कर ले, कंप्लीट कर ले फिर चले आगे।
11: जून 24 में इन्हें तो वो वैसे बेस्ट अफसर वाली बात दुरुस्त नहीं, मेरे से बहुत बेहतर अफसर मौजूद है। जून 24 में हमने जो टोटल एफबीआर ने रेवेन्यू कलेक्ट किया वो $32.6 बिलियन मैं डॉलर इसलिए ले रहा हूं कि ये तीनों फैक्टर्स को फिर करता है, क्योंकि वो जो रुपी की डेप्रिसिएशन बाकी चीजों को। जून 25 में ये $41.9 बिलियन अभी जो हम क्लोज करेंगे ये विद ऑल द शॉर्टफॉल स्टोरीज दैट राणा राइट्स एंड विच विल कंटिन्यू टू डू दैट and I will give him another opportunity on June 30th.
12: With all those stories, आज इस साल जून में,
11: इस साल जून में ये $46.4 बिलियन होगा, यानी 32.6 से $46.4 बिलियन। देख ये कितनी इंक्रीज है, ये $14 बिलियन की इंक्रीज है। ये परसेंटेज में क्या है, ये 46% इंक्रीज है। आप अगर नॉमिनल नंबर्स में भी देखना चाहें, जो जिनको एक्चुअली फ्रेमिंग करते हैं राणा साहब, उसमें भी अगर आप देखना चाहें तो 2 सालों में 40% रेवेन्यू की ग्रोथ है। जैसे मिनिस्टर साहब ने कहा 3 साल पहले हम 7.1 ट्रिलियन इकट्ठा करते थे, इस साल 13 ट्रिलियन पे खत्म हो गए। विच वर दोज ईयर्स जब ये हुआ? अच्छा मैं आपको ये बता दूं, इसका क्रेडिट मुझे नहीं जाता, इसका क्रेडिट उस टीम को जाता है जो मेहनत करती है, प्राइम मिनिस्टर साहब को जाता है जो इसको कंप्लीटली ओन करते हैं, मिनिस्टर साहब को जाता है जिन्होंने सफारिश का कल्चर हमने खत्म किया एफबीआर से। एफबीआर वाज रिडल्ड विद सफारिश। अब मसला ये है कि वेस्टेड इंटरेस्ट है, वो वेस्टेड इंटरेस्ट
12: डी और ई टाइप अफसर है, उनसे कुछ लोग मिलते हैं, हमें पता है मेरी आज सुने सर। इसके अलावा कुछ सेक्टर्स है
11: जो अफेक्टेड है, कुछ सेक्टर्स हैं जो अफेक्टेड है, टोबैको माफिया अफेक्टेड है, वो भी लोग फीड करते हैं। तो ये एक नरेटिव बनाया जा रहा है। मेरा ये ख्याल है पावर का बंदे को रिपोर्टर नहीं होना चाहिए, बंदे को पावर का प्लेयर नहीं होना चाहिए।
10: आगे चले जी, आगे
13: अशरफ मेलकम जी, अशरफ मेलकम साहब,
14: सर सर
10: आगे आगे चलिए जी प्लीज।
14: सर सर
12: नहीं है, आपको मैंने पूरे नंबर बताए हैं, आप गलत बात कर रहे हैं। ये मैंने बताया $32 बिलियन से $46.4 बिलियन हुआ है।
14: सर
10: नहीं तो आपका सवाल शॉर्टफॉल के बारे में
12: कर लीजिएगा।
10: आगे चलिए जी, आगे चलिए
14: जी। सर सर
10: हामिद साहब,
14: सर अशरफ मलकम भैया, सर अशरफ मलकम सर,
10: अच्छा सर
14: सर सर दो सवाल सर। पहला सवाल सर, पहला सवाल,
10: वी आर नॉट गोइंग एनीवेयर
14: सर, मेरा सवाल है, सर मेरा सवाल है, सूबों से फंडिंग फेडरल गवर्नमेंट ने मांगी है जिसका वजह से बजट लेट हुआ, उसका कोई फाइनल नंबर हमें दे सकते हैं कितना हुआ, और ये वन टाइम है या फॉरएवर होगी या किस मैकेनिज्म के तहत ये पैसे मरकज को सूबों से ट्रांसफर होंगे? सर दूसरा सर एक सवाल और, वार हमने देखी इंडिया के साथ भी, हम पे एक एग्रेशन हुआ, ईरान और अमेरिका के वार का भी हम पे इम्पैक्ट हुआ, अफगान बॉर्डर की बंदिश का भी हुआ, इसका हमारी इकोनॉमी को कितना लॉस हुआ जी? ईरान अमेरिका जो चल रहा है सर, जो हम पे इंडिया का एग्रेशन हुआ इसका, और अफगानिस्तान के बॉर्डर का सर।
10: मैं थोड़ा सा आपका पहले तो ये कहूँगा कि जो आपका पहला सवाल है,
0: जो पहला सवाल है उसकी डिटेल मैं कल दूंगा, उसमें फिर बजट के वक्त हम इस पर बात करेंगे, लेकिन वो आपको डिटेल से थोड़ी सी पता है, लेकिन मैं इस वक्त उसका जो मैकेनिज्म है एक्सेट्रा वो मैं इंशाल्लाह बजट में उसमें बयान करूंगा। نہیں نہیں یہ اس کا ایک خاص مدت کے لیے ہوگا یہ جو ارینجمنٹ ہوگا اور یہ ایک سال سے زیادہ کا ہوگا. ٹھیک. اچھا دوسری آپ کی جو بات ہے وہ میں آپ کو یہ بتا سکتا ہوں کیونکہ ہم نے ایکسپورٹس کی بھی بات کی نا کہ ایکسپورٹس میں ابھی بھی ذکر آ رہا تھا کہ ایکسپورٹس میں شارٹ فال ہے کمپیئر ٹو لاسٹ ایئر. تو اس میں جو افغانستان سلسلہ کا سلسلہ ہے اس میں تقریباً ہمیں بلین ڈالر کا اس میں جو ہے وہ اس کا امپیکٹ ہے. اس میں ہمارے فوڈ آئٹمس بھی ہیں, اس میں ہمارا فارما بھی ہے. بٹ آل آف دیز ایریاز آر ناٹ لوکنگ فار ڈفرینٹ انویسٹمنٹ اینڈ ڈفرینٹ ٹریڈ کوریڈورز اور اس میں کافی حد تک وہ کامیاب بھی ہوئی ہیں. باقی جو آپ نے بات کی صاحب ریئلٹی تو یہی ہے نا جو میں جو چوتھی سماہی میں جو انفلیشن اوپر گئی ہے. دیکھیے اگر ہم اگر آپ اسٹیٹ بینک کا اگر آپ تخمینہ دیکھیں جو انہوں نے جنوری میں دیا تھا گروتھ کا, تو اس وقت اسٹیٹ بینک کا ویو تھا کہ اس سال وی ول اینڈ اپ, اور اسی طرح ڈاکٹر امتیاز بھی یہاں بیٹھے ہیں, کہ دس ول بی ہماری گروتھ جو ہے اینی ویئر بٹوین 3.75 to 4.75. یہ ان کا جنوری میں اسٹیٹ بینک کا تخمینہ تھا, اور ٹل مارچ وی آلویز تھاٹ کہ دس ول بی نارتھ آف 4%. 4.75 ہوتا یا نہ ہوتا واز اے سیپریٹ ڈسکشن. تو یہ اس کے دو ڈائریکٹ امپیکٹ تو آپ نے دیکھ لی ہیں, ایک تو جو انفلیشن آیا اس کی وجہ سے پالیسی ریٹ گیا, اور دوسرا جو ہمارا جی ڈی پی کا نمبر ہے فل ایئر جی ڈی پی 3.7%. تو یہ اس کے ڈائریکٹ امپیکٹ ہیں. بہت شکریہ جی. جی
15: جو ارینجمنٹ ہوا یسٹرڈے صوبوں کے ساتھ اس کی بات کی ہے. میں یہ پوچھنا چاہ رہا ہوں کہ کے پی کے وزیر اعلیٰ جب یہاں سے پشاور گئے تو انہوں نے پھر بات چیت کی, اور انہوں نے یہ کہا کہ این ایف سی اگلے 180 ڈیز میں آنا چاہیے. تو کیا آپ این ایف سی کی کاروائی زیادہ سنجیدگی سے شروع کریں گے؟ اور ایک چھوٹا سی تاثر آپ کو بتانا چاہ رہا ہوں جی, سرکاری جو پینشن یافتہ ان کے لیے تو ہر سال انکریز ہو جاتا ہے, لیکن لاکھوں ای او بی آئی کے پینشنرز ہیں وہ آپ کے ریڈار پر کبھی نہیں آتے, اس حوالے سے بھی کوئی پالیسی ہے آپ کی؟
0: دیکھیے اگر آپ کا جو پہلا سوال ہے, آئی تھنک کل سہیل آفریدی صاحب کے ساتھ بہت اچھی میٹنگ ہوئی اور گفتگو ہوئی, اور جیسے میں نے ذکر کیا پہلے بھی کہ یہ صرف اس وقت کی بات نہیں ہے کہ اس وقت جو ایڈیشنل ریسورسز ہمیں چاہیے فار اسٹریٹجک پرپزز, تو اس میں بھی انہوں نے پورا اپنی مدد کا یقین دلایا. بٹ آئی ڈو وانٹ ٹو پٹ مائی اپریسیشن فار دا پروونس آف کے پی, اور خاص طور پہ مزمل صاحب کے لیے, بیکاز پچھلے دو ڈھائی سال سے یہ سیکٹری فائنانس بھی یہاں بیٹھے ہیں کہ ہمیں, کیونکہ آپ دیکھیں جو فنڈ کا پروگرام چلتا ہے وہ صرف منسٹری آف فائنانس کا پروگرام نہیں ہے, وہ فیڈرل گورنمنٹ کا پروگرام نہیں ہے, وہ پورے ملک کا پروگرام ہے. اینڈ آفٹر دا ڈیولیوشن اگر پروونسز, تو سارے پروونسز ہمیں سپورٹ کرتے ہیں, اس فنڈ کو سپورٹ کرتے ہیں, اور اس میں آئی ہیو ٹو اکنالج دا رول دیٹ کے پی ہیز آلسو پلیڈ ان فرام دیٹ پرسپیکٹو. باقی جو پینشن کی بات ہے جی, وہ تو کل ہم جب بات کریں گے اس پہ آئے گا.
16: خلیق کیانی ڈان
0: جی, کیانی صاحب ان کو مائک دیں نا. سب بنیادی طور پر میں صرف یہ پوچھ رہا ہوں, ڈیجیٹائزیشن کے اوپر بہت لمبی چوڑی بات ہے, یہ آپ کا مائک آن ہے, یہ ہمارے پاس جی باقی بھی سر ہونے جانا ہے, 10-15 منٹ اور کر لیں, اور تھوڑا 10-15 منٹ تاکہ سب کی بات سن لیں.
17: آپ کا پچھلے
0: میں بیٹھا ہوں
17: سر, آپ کے پچھلے سال بھی پوری یہ جو انگیجمنٹس تھے ان کا فوکس اس چیز کے اوپر تھا کہ ہم جو ڈیجیٹائزیشن کریں گے اس سے ہم بڑا میسو ریونیو لیں گے, اور خاص کر ٹریڈنگ کمیونٹی. تو جب آپ نے ٹریڈرز ایک اتنی بڑی میجارٹی کو آپ نے اس سے نکال دیا اس ڈیجیٹائزیشن کے پروسیس سے فی الحال, اور ان کے لیے ایک نئی ایمنیسٹی, تو نہیں میں اس کو ایمنیسٹی پلس کہوں گا, کہ پچھلے 25 سال سے آپ ان کو اسی طرح فیسیلیٹیٹ کر رہے ہیں اور اسی طرح ایگزٹ دے رہے ہیں, تو اس کا کی ضرورت کیا ہے؟ سر مجھے کمپلیٹ کرنا تھا پلیز. اچھا آپ سر, آپ نے تھوڑا سا اس کو اسکپ کیا, میں ادھر آپ کی توجہ لانا چاہ رہا ہوں کہ جو یو اے ای سے ریمیٹنسز تھوڑی انکریز ہوئی ہیں اس میں ایک بڑا فورسفل ایک آرگومنٹ آ رہی ہے کہ وہاں سے لوگوں کا ایگزٹ ہو رہا ہے, جو پاکستانی ہے وہ واپس آ رہے ہیں, اور اس کی وجہ سے یہ والا امپیکٹ ہے. تو اس کے اوپر آپ نے ان ڈیٹیل کتنا ایک دیکھا ہے؟
0: میں پہلا ذکر کرتا ہوں, دیکھیں دونوں کی ہر قسم کی, جب سے ہم نے, میں نے اور بلال کیانی صاحب نے, اور اس میں حامد صبر صاحب نے جو ایف بی آر سے ہیں, انہوں نے بڑا کلیدی رول پلے کیا. کیونکہ ایک سائڈ پہ تو یہ آتا ہے کہ آپ ٹیکس کی وسعت اس میں نہیں لا رہے, کہ ہر قسم کی, جب سے ہم نے, میں نے اور بلال کیانی صاحب نے, اور اس میں حامد صبر صاحب نے جو ایف بی آر سے ہیں, انہوں نے بڑا کلیدی رول پلے کیا. کیونکہ ایک سائڈ پہ

0: तेरे भूले हुए रास्ते पे लिए फिरता है ईमान हमें और कहता है कि पहचान हमें। याद है हम तुझे ईमान कहा करते थे, हम तुझे ईमान कहा करते थे। आ किसी शाम किसी याद की दहलीज पे आ, हाँ किसी शाम किसी याद की दहलीज पे आ। अस्सलाम वालेकुम। हेलो।
1: अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम। कौन बात कर रही हैं?
1: भाई मैं दुआ अली बात कर रही हूँ चकवाल से।
0: दुआ अली चकवाल से, कैसी हैं आप? ठीक हैं
1: जी, मैं भी बिल्कुल ठीक हूँ, कैसी हैं?
0: अल्लाह का शुक्र। दुआ क्या कहना चाहेंगी?
1: माशाल्लाह भाई आपका शो बहुत अच्छा है, मैंने आज फर्स्ट टाइम आपका शो सुना है, तो आप प्लीज़ मुझे अपने शो की टाइमिंग बता दें कि आप मतलब कि आज तो आज आप आज जॉक्स के शो।
0: मेरा प्रोग्राम होता है हर मंगल को और हर जुमे को रात 12 बजे से 2 बजे तक। मंगल वाले दिन आप मुझे नेटवर्क पे सुन सकते हैं जैसे अभी सुन रहे हैं, चकवाल वगैरह हर जगह पे आएगा, जबकि जो जुमे का प्रोग्राम होता है वो सिर्फ लाहौर में सुना जाता है रात 12 से 2।
1: ओके,
0: बहुत शुक्रिया दुआ। बचपन के हवाले से कुछ कहना चाहोगी?
1: बचपन के हवाले से,
0: यादों के हवाले से।
1: अक्सर बाबा बताया करते थे ना कि वो बचपन में ना उनके यहाँ एक अंकल होते थे ना, वो खेलने जाते थे ना, अंकल उन खेलने नहीं देते थे, क्रिकेट खेलते थे, तो अंकल की जमीन पे खेलते थे, वो अंकल उनको खेलने नहीं देते थे ना, तो पता है उनके साथ क्या करते थे? वो जाते थे ना वो।
0: और दुआ की कॉल कट गई। नेक्स्ट कॉलर देखते हैं कौन है। अस्सलाम वालेकुम।
2: अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम। कौन बात कर रहे हैं, कहाँ से?
2: जावेद तारिक बात कर रहा हूँ, कृष्ण नगर लाहौर से।
0: तारिक भाई ठीक हैं, खैरियत से हैं?
2: बड़ी मुश्किल से कॉल मिली है, बिलीव करें। मैं सबसे ज़्यादा मेरी कॉल मिली थी लेकिन आपने अटेंड नहीं की उस वक्त।
0: अच्छा चलें, अब तो आ गई है आपकी कॉल, बताइए, हुक्म कीजिए।
2: हुक्म ये है कि जितने भी आर्जिज है ना 101 पे, वो सारे ऑल जितने भी ना टॉपर है, ठीक है, और बाकी आज जो डॉग्स हैं वो मेरे गांव के हैं, मैंने फर्स्ट टाइम सुना भी उनको ही था पहली दफा, लेकिन उसके बावजूद भी ना अब सबको पहला नंबर है, सबको मेरी तरफ से
0: सबको पहला नंबर है, सब फर्स्ट आए हैं,
2: सब पहले अब टॉपर है, बता रहा सभी अच्छे हैं, यकीन करें आपके बगैर बड़ा मुश्किल हमारा वक्त गुजरता है।
0: अच्छा अच्छा चलें, आप
2: बचपन में बड़ा अच्छा गुजरा, 55 ईयर्स हो गए हैं मैं लाहौर में, उससे पहले कराची में थे, उससे पहले गुजरात में थे आरजे डॉक्स के एरिया से, तो इतना अच्छा बचपन था हमारा, एक कृष्ण नगर का, इतने अच्छे घर थे, सब घरों के फ्रंट एलिवेशन इतने सब डिफरेंट होते थे, लेकिन अब 10-15-20 सालों से इतना हो गया, चेंजिंग आ चुकी है, बिलीव करें दिल उठ गया, अब तो रश हो गया, यकीन करें।
0: मुझे पता नहीं क्यों मुझे इस चीज का एहसास बहुत ज्यादा इस वजह से भी होता है, मुझे लगता है कि जैसे ना मुझसे मेरा बचपन छीना जा रहा है, मुझसे ना चीज़ों को जुदा किया जा रहा है, मेरे लिए चीज़ों को मिटाया जा रहा है, हालांकि चीज़ें अपग्रेड होती हैं, एवोल्यूट होती हैं, ग्रो करती हैं, लेकिन पता नहीं क्यों ऐसा लगता है कि जैसे आप चीज़ों को जिद्दत का रंग दे के शायद मुझसे कुछ मेरा छीन रहे हैं।
2: जब ये बिलीव करें कि पहले ये था कि हमें पता था ये लोग, ये जो फर्द है ना ये कहाँ रहता है, ये शख्स कहाँ रहता है, ये भी था अंदाजा था कि 20-25 गलियां छोड़ के रहता था, लेकिन अब इतना रश हो गया, इतने लोग, हमारी हम समझ लगे डी वैल्यू हो गए हैं, हमारी वैल्यू नहीं है,
0: बिल्कुल ऐसे ऐसे है, बिल्कुल ऐसे ही है।
2: और बाकी बहुत ही अच्छा, आपको अल्लाह ताला जिंदगी दे, सेहत दे, बहुत अच्छा, बहुत ही मजा आ रहा है,
0: बहुत शुक्रिया, थैंक यू।
2: अनिल भी बस आ जाए जल्दी से, बस उनका वेट कर रहे हैं।
0: हाँ वो आ जाएंगी अभी, बिल्कुल आ जाएंगी, बहुत शुक्रिया, थैंक यू सो मच, थैंक यू सो मच। अस्सलाम वालेकुम।
3: अस्सलाम वालेकुम।
0: وعلیکم السلام. ہمارے ساتھ کون موجود ہیں اس وقت؟
3: جی صغرا جعفری بات کر رہی ہوں. کالکوٹ سے. کیسے ہیں آپ؟ ٹھیک ہیں؟
0: آر جے صغرا جعفری کیسی ہیں آپ؟ ٹھیک ہیں؟
3: میں بالکل ٹھیک ٹھاک. آپ بتائیں.
0: تمام سننے والوں کو، تمام سامعین کو بتاتا چلوں کہ ہمارے ایف ایم 101 سیالکوٹ ریڈیو اسٹیشن سے بڑی خوبصورت، بڑی زبردست آواز آر جے صغرا جعفری آج ہمارے ساتھ کال پہ موجود ہیں. کیا بات ہے جی! ہمارے تو وہ کہتے ہیں نا، بھاگ ہی کھل گئے.
3: نہیں، ایک تو ہم اتنی دیر سے ٹرائی کر رہے تھے، کال ہی نہیں لگ رہی تھی. پتہ نہیں یہ کیا معاملہ ہے.
0: یہ بس یہ ایسا ہی معاملہ ہے کہ جب بہت سارے لوگ ایک ہی دکان پہ ایک ہی وقت میں چیز لینے آ جائیں نا، تو پھر دکاندار پریشان ہو جاتا ہے.
3: اسی لیے پھر میں نے ٹرائی کرنا چھوڑ دیا. میں نے کہا دکاندار پریشان نہ ہی تو اچھا ہے.
0: چلیں، پھر بھی آپ کی کال مل گئی. کیا کہنا چاہیں گی؟
3: پہلی بات تو یہ کہ میں آپ کا پروگرام سن رہی تھی، مجھے مزہ آ رہا تھا. میں نے کہا چلیں اعزاز سر پروگرام کہہ رہے ہیں تو سنتے ہیں. اور دوسرا یہ کہ میں نے اسی وقت سے ٹرائی کیا، بٹ نہیں، مجھے پتا ہے کالرز کال کر رہے ہوتے ہیں نا، تو اس وجہ سے فون جو ہے وہ بزی ہوتا ہے. اچھا، بچپن کے حوالے سے آپ بات کریں تو بچپن کے بارے میں لکھا پڑھا سنا تو یہی ہے، ہر کوئی یہ کہتا ہے کہ بھائی بہت وہ گولڈن میموریز ہوتی ہیں، گولڈن ٹائم ہوتا ہے. اور وہ ایک ایسا ٹائم ہوتا ہے زندگی میں، اچھا کبھی بہت سارے لوگ اس چیز کو نوٹس بھی کرتے ہوں گے کہ زندگی میں بہت سارے ایسے واقعات ہوتے ہیں، ایسا وقت ہوتا ہے جو کہ شاید دو دفعہ بھی آ سکتا ہے زندگی میں، لیکن بچپن نہیں آتا. وہ نہیں آتا، دوبارہ لوٹ کر نہیں آتا ہے. وہ ایک بڑا سویٹ سا ٹائم ہوتا ہے اور ہمارا تو بہت مزہ والا گزرا ہے. تو بس اس کے علاوہ تو فی الحال ذہن میں کچھ بھی نہیں ہے کہ جو مجھے کچھ کہنا چاہیے، کیونکہ میں آئی واز ناٹ ایکسپیکٹنگ کہ میری کال لگ جائے گی.
0: چلے، کوئی اچھے سے اشعار سنا دیں یا کوئی گانا سنا دیں. آپ کی تو آواز، آپ تو ایک منجھی ہوئی سنگر بھی ہیں، تو آپ کو گانا بھی سنا سکتے ہیں.
3: یار یہ تو مجھے پتا ہی نہیں تھا کہ لاہور والوں کو کال کرنے کا اتنا فائدہ ہوتا ہے.
0: ہے نا، ہوتا ہے، بالکل ہوتا ہے. تو کچھ سنائے نا، کچھ جو بھی، کوئی غزل سنا دیں، نظم سنا دیں، شاعری سنا دیں، گانا سنا دیں.
3: وہ ہے نا کہ میں شعر سنانا چاہوں گی.
0: سنائیے.
3: وہ ہے کہ یہ آم جیسے لگ گیا کیکر کے پیڑ پر.
0: واہ واہ واہ.
3: یہ آم کیسے لگ گیا کیکر کے پیڑ پر، بے لوس پیدا ہو گئے لاہوریوں میں تم.
0: اچھا ٹھیک ہے، صحیح ہے.
3: اچھا، اور ایسا ہے کہ آن اے لائٹر نوٹ کہ کوفہ والوں کو بتاتے نہیں دل کی حالت، اہل لاہور سے رستہ نہیں پوچھا کرتے.
0: اوئے ہوئے ہوئے، یہ بھی ٹھیک ہے، یہ بھی صحیح ہے.
3: یہ بھی صحیح ہے نا،
0: کہہ سکتے ہیں بھائی. ہاں آپ کہہ سکتے ہیں، آپ نے نہیں کہنا تو اور کس نے کہنا،
3: اور کس نے کہنا ہے. اچھا یہ بھی مجھے بڑی خوبصورت اور بڑی پیاری بات لگتی ہے کہ آپ نے نہیں کہنا تو اور کس نے کہنا. اور ویسے مجھے سب سے جو اچھی بات،
0: والوں سے تشبیہ دیتے ہوئے آپ نے، ٹھیک ہے پھر مرضی ہے آپ کی. سیالکوٹ والوں،
3: نہیں نہیں، میں آ تو جاؤں مگر تمہارے خط اہل کوفہ سے ملتے جلتے ہیں.
0: بس ٹھیک ہے ٹھیک ہے، وار پہ وار ہو رہے ہیں. بہت شکریہ آر جے صغرا، آپ آئیں اور آپ نے ہمارے پروگرام میں چار چاند لگائے.
3: ایک اور چیز کہنا چاہوں گی، وہ یہ کہنا چاہوں گی کہ میں اکثر آپ پروگرام کر رہا ہوتا ہوں نا، تو میں سن رہی ہوتی ہوں، اور آپ جب کہتے ہیں نا کیسے کر لیتے ہیں آپ، تو یہ بہت سوٹ کرتا آپ کو، یہ بہت اچھا لگتا مجھے. میں مطلب آئی ریئلی انجوائے دس ٹائم.
0: چلے بات یہاں تک پہنچ گئی ہے، ٹھیک ہے صغرا، تھینک یو سو مچ، بہت شکریہ کال کرنے کے لیے. تھینک یو، اللہ حافظ جی، تھینک یو. ماجبین ہمارے ساتھ ہیں، سلام کرتی ہیں. وعلیکم السلام. سوری آئی مسڈ یور شو. بچپن بہت آزاد، بہت نڈر، بہت خوبصورت تھا، کبھی کسی سے ہار نہیں مانتی تھی، مانی تھی، پھر زندگی نے سکھا دیا کہ جیت ہار سب ممکن ہے. واہ واہ کیا بات ہے، وقت کے ساتھ ساتھ ہی معلوم ہوتا ہے. और पता चलता है कि ज़िंदगी एक्चुअली है क्या। एच इनायत ख़ान सलाम करते हैं, वालेकुम अस्सलाम, और कहते हैं कि आज दिन कौन सा है, आज मुझे देर हो गई, आज आरजे डॉक्स का प्रोग्राम था, वो अपनी मसरूफियत की वजह से नहीं आ सके, उनकी जगह आज मैं प्रोग्राम कर रहा हूँ। वैसे जो मेरा प्रोग्राम होता है वो हर मंगल को यानी ट्यूसडे को और हर जुमे यानी फ्राइडे को, ट्यूसडे एंड फ्राइडे, मंगल और जुमा रात 12 से 2 FM 101 लाहौर पे होता है। तो अगर आप कभी सुनना चाहें, आपको वक्त मिले तो आप उन प्रोग्राम्स को भी सुन सकते हैं। इसके अलावा अगर आप गूगल पे जाके जस्ट सर्च करेंगे ज़िया अंजुम या द ज़िया अंजुम, तो यकीनन तमाम सोशल प्लेटफॉर्म्स पे मैं आपको मिल जाऊंगा और अच्छा खासा मिल जाऊंगा, चाहे वो यूट्यूब हो, फेसबुक हो, इंस्टा हो, टिकटॉक हो, लिंक्डइन हो, साउंड क्लाउड हो या फिर कुछ दीगर दूसरी सोशल ऐप्स हों, तो मैं आपको मिल जाऊंगा वहाँ पे। आप वहाँ पे जाके मेरा मज़ीद कंटेंट भी कंज्यूम कर सकते हैं। और एक और बड़ा खूबसूरत सा चेहरा, एक और बड़ा खूबसूरत सा, बड़ा हरा भरा भरा चेहरा मुझे शीशे के उस पार नजर आया, आरजे रहमान ऑन द फ्लोर, क्या बात है। रहमान साहब कैसे हैं आप, ठीक हैं? अच्छा जी, कुछ मज़ीद मैसेजेस को देखते हैं। नाजिया शेख हैं हमारे साथ, कहती हैं अस्सलाम वालेकुम, ज़िया वेलकम, नाजिया फ्रॉम लाहौर, बहुत शुक्रिया। रज़ा चौधरी हमारे साथ हैं, रज़ा चौधरी आपकी मोहब्बत, आपने बड़े खूबसूरत मैसेजेस किए, कहते हैं कि वेलकम टू द शो, डियर स्वीट आरजे कैसे हो आप, खैरियत से हैं, अल्लाह पाक से दुआ है कि आप हमेशा खुश रहो, आबाद रहो, और बहुत सारी दुआएं आपने दी हैं, प्रोग्राम और आवाज़ को पसंद किया है, बहुत शुक्रिया। इसके अलावा जो जो जहाँ जहाँ से हमें सुन रहे हैं, शहज़ादी मुल्तान से कहती हैं भाई डॉक्स वाला ट्रैक सुना दें, जिसके सिंगर का नाम डॉक्स नहीं बताते, मुझे नहीं मालूम कि आप किस गाने की बात कर रही हैं। महरब कहती हैं, महरब आप लड़की हो या लड़का हो, मुझे थोड़ी कन्फ्यूजन हो रही है इस नाम से, क्योंकि मैंने दोनों का नाम सुना है। और इनका कहना है कि फ़र्ज़ करो तुम मेरे हो और फ़र्ज़ कभी छोड़े नहीं जाते। वाह वाह क्या बात है, फ़र्ज़ करो तुम मेरे हो और फ़र्ज़ कभी छोड़े नहीं जाते। अच्छा, बचपन के हवाले से अभी बहुत सारी ऐसी बातें हैं और थीं जो मैं अभी आपसे मज़ीद करना चाह रहा था, लेकिन ये ज़ालिम वक्त बीच में आड़े आ रहा है। एक लास्ट कॉल मेरे ख्याल से ले लेते हैं, देखते हैं कि कौन है। अस्सलाम वालेकुम।
4: वालेकुम सलाम एंड अस्सलाम वालेकुम 101 के सभी सुनने वालों को मेरी तरफ से हंसता मुस्कुराता हुआ अस्सलाम वालेकुम, कैसे अंजुम शहजाद आप?
0: अंजुम शहजाद
4: आप ठीक हो?
0: जी बिल्कुल ठीक ठाक, आप ठीक हैं? शमीम आप ही, आप खैरियत से हैं?
4: आए ला, आपने कितनी जल्दी से मुझे पहचान ली बगैर नाम बताए, अल्लाह का शुक्र अल्हम्दुलिल्लाह मैं बिल्कुल ठीक ठाक हूँ। आज मैंने कहा कि आज मैं आपका शो सुन के ही सोऊंगी, इतना प्यारा, और कौन कहता है कि आप अच्छा शो नहीं, इतना खूबसूरत इतना प्यारा शो कर रहे हो। वो कहते हैं ना हर फूल की एक अपनी खुशबू होती है।
0: बिल्कुल ठीक कह रही हैं, बिल्कुल ठीक कह रही हैं।
4: हाँ, मैं कह रहे थे ना आरजे डॉग था, आज नहीं आए तो कोई बात नहीं, आपका भी इतना प्यारा शो आप कर रहे हो।
0: चलें, बहुत शुक्रिया, मोहब्बत है आपकी,
4: लग रहा है।
0: थैंक यू,
4: बहुत खूबसूरत बड़ा प्यारा शो लग रहा है मुझे आपका। तो मेरे हल टाइम की तो कमी, अगर एक मेडिसन खान साहब की गजल है, ये कागजी फूल जैसे चेहरे मजाक उड़ाते हैं आदमी का, इन्हें काश कोई बता दे मकाम ऊंचा है सादगी का।
0: वाह वाह वाह, बहुत शुक्रिया आपने कॉल की, बड़ा अच्छा लगा आपसे बात करके।
4: और काफी मेरे हल एक अरसे के बाद आज आपके साथ बात हुई है। आप किस दिन मंगल और जुम्मे को करते हैं शो?
0: जी हाँ, मंगल और जुम्मे को रात 12 से 2।
4: बस अब कोशिश करेंगे आपका शो हर शो ही सुनने की।
0: जी जरूर जरूर, बहुत शुक्रिया कॉल करने के लिए, बहुत
4: और बहुत अच्छा लगा सब सुनने वालों। हाँ, सब सुनने वालों को मैं ये कहना चाहती हूँ कि बुरा ना मनाए वो मेरी बात का, इतनी लंबी कॉल ना किया करें जल्दी जल्दी, क्योंकि पीछे एक लाइन लगी होती है।
0: बिल्कुल ठीक है,
4: सबका दिल करता है।
0: थैंक यू, थैंक यू सो मच, थैंक यू, अल्लाह हाफिज़। کی ہمارے ساتھ شمیم آپی تھیں, اور یہ بھی کمال کی بات ہے کہ ان کا تعلق بھی چھرے سے ہے. واہ واہ, وقت رخصت آن پہنچا ہے, انشاءاللہ آپ سے ملاقات رہے گی, دعاؤں میں یاد رکھیے گا, اور کل ہوپ فلی آپ مجھے دوبارہ سنیں گے رات 12 سے 2, لیکن یہ پروگرام نیٹ ورک کا پروگرام نہیں ہوگا, اس کو آپ صرف لاہور میں سن سکتے ہیں یا پھر اسٹریمنگ پہ سن سکتے ہیں, لیکن جو منگل کا پروگرام ہوتا ہے رات 12 سے 2 وہ نیٹ ورک پہ سنا جا سکتا ہے. سو دیگر شہروں والے اگر ہمیں فریکوینسی ایف ایم پہ سنتے ہیں تو وہ منگل کو مجھے سن سکتے ہیں. تب تک کے لیے مجھے ضیاء انجم کو دیجیے اجازت, اگر کوئی بات بری لگی ہو تو اس کے لیے معذرت, کہا سنا معاف کیجیے گا. باتیں ابھی بہت ساری تھیں جو کہ ادھوری رہ گئی ہیں, ادھوری رہ جاتی ہیں اکثر, لیکن وہ نیکسٹ پھر کسی پروگرام میں جانے کا بالکل بھی دل نہیں ہے, لیکن جب وقت آ جائے, وقت پورا ہو جائے تو آپ چاہیں یا نہ چاہیں جانا تو پڑتا ہے. فی امان اللہ, اللہ حافظ, پاکستان زندہ باد.